0: हजुरको बैंकबाट बोलेको
1: हो,
0: तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पर्नुहोस् है। ए ए नानी छोरी,
2: हजुर
1: यहाँ आउँ त नानी, यहाँ हेर त, यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
2: हेलो नमस्ते।
1: हेलो हजुर,
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभयो तपाईँले, मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
1: ए नानी के भनेर छ, के
2: भयो ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
4: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जोगाउ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक संघीय सचेतता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप मेट नपुगे वा म्याप नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन नियमन 2077 पहिलो
6: संशोधन।

नमस्कार पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सुनेथियम 102.2 मेगाहर्जबाट देशका विभिन्न भागहरूबाट सुनेथियम.कमबाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अन्जु कार्की। सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि पदमा खुल्ला तर्फको कासिम कार्कीको उम्मेद्वार 15 राजकुमारको अल्पसंख्यक तर्फ लोकलामै भारत दिन 184 वटा उडान। जिल्ला अस्पताल फाप्लुको अपरेशन थिएटर सुरक्षित स्थानमा स्थानान्तरण। दैनिक सेवा सुचारू। खुम्बु क्षेत्र भ्रमण गर्ने पर्यटक र जनशक्तिको विवरण अध्यावधिक नराखे कार्यवाही हुने। सगरमाथा क्षेत्रमा वर्षमा 60,000 पर्यटक मात्रै सम्भावनाको हुन नसकेका दुखी शेर्पाको भनाई। खुम्बु खोसी गाउँपालिकामा मंगलबार सार्वजनिक विदा। र श्रीलंकासँगको खेल वर्षाका कारण रद्द। नेपाल बाहिरियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले महाधिवेशन प्रतिनिधि पदमा खुल्ला तर्फ उम्मेद्वारी घोषणा गर्नुभएको छ। संगठनमा नयाँ ऊर्जा, नेतृत्वमा नयाँ सोच, विकासमा नयाँ गति, समृद्ध सोलुखुम्बुको यात्रामा सोलुखुम्बु कांग्रेसको नयाँ कदम भन्ने मुख्य संकल्पका साथ उहाँले आफ्नो दावी प्रस्तुत गर्नुभएको छ। उम्मेद्वारी घोषणा गर्दै कार्कीले सोलुखुम्बुका सम्पूर्ण पालिका सभापति, वडा सभापति तथा क्षेत्र प्रतिनिधिहरूलाई ज्ञापन सहित सहयोग र समर्थनका लागि अपील समेत गर्नुभएको छ। नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ एकताबद्ध र अनुशासित बनाउँदै सोलुखुम्बुको सर्वाङ्गीण विकास र नागरिकको हक हितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। यसै क्रममा नेपाली कांग्रेस सोलुखुम्बुका उपसभापति एवं थुलुङ बुटकोशी गाउँपालिका एकाध्यक्ष कनराज सुनवारले पनि अल्पसंख्यक तर्फबाट महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभयो। समावेशी नेतृत्वको आवश्यकतालाई जोड़ दिँदै उहाँले आफूलाई विजयी गराउन जिल्लाका क्षेत्रीय प्रतिनिधिसँग अपील समेत गर्नुभएको छ। संगठन सुदृढीकरणमा सक्रिय रहँदै आएका सुनवारले आफ्नो उम्मेद्वारलाई उत्साह, एकता, रूपान्तरण र पुस्तान्तरणको अभियानका रूपमा अगाडि सार्नु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बु जिल्लामा चुनावी माहौल तातिएको छ। जिल्लाका 52 वटा ओडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भए। आज प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अधिवेशनको प्रक्रिया अगाडि बढ़ेको छ। जिल्ला अस्पताल फाप्लुको माथिबाट पहिरो खसेपछि जोखिममा परेको मेजर अपरेशन थिएटर ओटी सहित प्रसूति तथा अन्य केही भागलाई विभाग एक तलामाथि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अस्पतालको मुख्य भवनमाथिबाट पहिरो खसेपछि मेजर अपरेशन थिएटर, एमसीएच विभाग, प्रसूति रोग विभाग तथा शिशु भर्ना गर्ने कक्ष जोखिममा परेको थियो। पहिरो अस्पतालको मुख्य भवनमा प्रत्यक्ष ठूलो क्षति नपुर्याए पनि थप पहिरो खस्न सक्ने जोखिम देखियो। पछि तत्काल सुरक्षा सतर्कता अपनाइएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकारी लेनी लामाका अनुसार वर्षा रोकिएपछि हिजो दिउँसो करिब 3 बजेदेखि 4 बजेको समयमा अस्पतालमाथिबाट अचानक पहिरो खसेको थियो। पहिरोपछि नेपाली सेना, नेपाल प्रहरीको विपद व्यवस्थापन टोली परिचालन गरे। अपरेशन थिएटरमा रहेका उपकरण, औषधि तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको छ। पहिरोको जोखिममा रहेको डेलिभरी रोमा प्रसूति अपरेशन विभाग तथा जटिल अवस्था भएका शिशु भर्ना गर्ने कक्षलाई पनि माथिल्लो तलामा स्थानान्तरण गरिएको छ। बिरामीहरूलाई समय सुरक्षित स्थानमा सारेपछि अस्पतालको नियमित स्वास्थ्य सेवा भने निरन्तर संचालनमा रहेको सूचना अधिकारी लामाले बताउनु भएको छ। सड़क विभागबाट आएका इन्जिनियरले स्थलगत प्राविधिक अध्ययन गरिदिएको सुझाव अनुसार तत्काल पहिरोको माटो पन्छाइएको छैन। अहिले माटो हटाउँदा माथिल्लो भागमा रहेका ठूला रूखहरू समेत खस्न सक्ने
त्यसबाट अस्पतालको माथिल्लो तलामा समेत थप सेतु हुन सक्ने जोखिम रहेकाले तत्कालका लागि पहिरो पूर्ण रूपमा पछ्याउने र अस्पतालको संरचनालाई थप सुरक्षित बनाउने योजना रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रशासनकाले सुलुखुम्र सुरक्षा निकायको समन्वय तथा सक्रियतामा अपरेशन थिएटर प्रसूति सेवा तथा अन्य जोखिममा रहेका सेवा सुरक्षित स्थानमा सारेपछि अस्पतालको सेवा बिना अवरोध संचालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ। सोलुखुम्बुको तेन्जिङ लाबे विमानस्थल लुक्लामा सोझो 1 गतेबाट 11 गतेसम्म 184 उडान भएका छन्। इलाका प्रहरीकाले नामचेका प्रहरी निरीक्षक रुद्र कुमार गिरीका अनुसार उक्त अवधिमा 131 जहाज तथा 53 हेलिकप्टरले उडान भरेका छन्। यस अवधिमा सीता तारा र समिति एयरलाइन्सका जहाजले लुक्लामा नियमित उडान भएको उल्लेख गरिएको छ। हवाई जहाज मार्फत 1752 जना विदेशी पर्यटक भित्रिँदा 410 जना पर्यटक हवाई सेवा मार्फत लुक्ला बाहिरिएका छन्। खुम्बु पासाङ नामक गाउँपालिका क्षेत्रभित्र संचालित पर्यटन व्यवसायी होटल लज तथा रेस्टुरेन्टले पर्यटक र कार्य जनशक्तिको अनिवार्य विवरण नराखे प्रचलित कानून अनुसार कार्यवाही हुने भएको छ। पर्यटकीय सीजन शुरू भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको आवागमन बढ़न थालेकाले सम्भावित प्राकृतिक विपत्ति तथा अन्य अप्रत्याशित जोखिमका बेला कोष उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था कडाईका साथ लागू गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढा थोकीले जानकारी दिनुभएको छ। वहाँका अनुसार खुम्बु क्षेत्रको पर्यटकलाई सुरक्षित पारदर्शी व्यवस्थित र मर्यादित बनाउन यहाँ आउने सम्पूर्ण पर्यटक तथा पर्यटन व्यवसायमा कार्य जनशक्तिको यथार्थ विवरण अध्यावधिक राख्न समेत आवश्यक भएको छ। पर्यटक तथा कामदारको विवरण व्यवस्थित रूपमा राखिएमा कुनै विपत्ति वा आपतकालीन अवस्था उत्पन्न हुँदा सम्बन्धित व्यक्तिको पहिचान तथा अवस्थाबारे जानकारी लिन र तत्काल खोज तथा उद्धार गर्न सहज हुने गाउँपालिकाले जनाएको छ। हाल खुम्बु भ्रमणमा आउने तथा बाहिरिने पर्यटकको अभिलेख गाउँपालिकाले लुक्ला र मन्जु स्थित चेकपोस्टमा समेत राख्दै आएको छ। गाउँपालिका क्षेत्रमा सम्पूर्ण व्यवसायले आफ्नो प्रतिष्ठानमा आउने विदेशी पर्यटकको पूरा नाम राहदानी नम्बर वास्तेता आगमन र प्रस्थान मिति आगामी गन्तव्य ट्रेकिङ एजेन्सी बताएको भए एजेन्सीको नाम र सम्पर्क नम्बर अनिवार्य राख्नुपर्ने उल्लेख गरेको छ। फुलुङ रूपकोशी गाउँपालिकाले असोज 13 गते मंगलबार गाउँपालिका भर सार्वजनिक शोक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर 4 वडा सदस्य फुर्तिमान बाईको गत असोज 10 गते असामयिक निधन भएपछि गाउँपालिकाले शोक प्रस्ताव पारित गर्दै असोज 13 गते सार्वजनिक शोक विदा दिने निर्णय गरेको हो। कार्यवाहक अध्यक्ष स्तरीय निर्णय अनुसार उक्त गाउँपालिका दिन गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय विद्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। साथै गाउँपालिका अन्तर्गत सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थामा सार्वजनिक शोक विदा रहने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज कोइरालाले जारी गर्नुभएको सूचना मार्फत असोज 13 गते सार्वजनिक शोक विदा रहने निर्णयबारे जानकारी गराइएको छ। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्वा ग्यालजेन शेर्पाले नेपालमा बस्ने हिमाल आरोहण पदयात्रा हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता तथा संस्कृति अवलोकनका लागि ठूलो संख्यामा विदेशी पर्यटक आउने गरे पनि हिमाली सम्पदाको तुलनामा पर्यटकको संख्या अझै न्यून रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा नेपाल न्यूज ब्याङ्कसँग कुराकानी गर्दै वहाँले नेपालको पर्यटनको सबैभन्दा ठूलो आधार नै पर्वतीय पर्यटन र हिमाल हेर्न चढ्न वा हिउँलाई छोएर अनुभव गर्न चाहने मानिसहरू विश्वभर रहेकाले पर्वतीय पर्यटनले नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा उगतेको उल्लेख गर्नु भएको छ। अध्यक्ष शेर्पाका अनुसार पूर्वमा कञ्चनजंघादेखि मक्कालो लेस्चे सगरमाथा चोयो मनाछलो अन्नपूर्ण धोलागिरी हुँदै सुदूरपश्चिमको अपिरा सैपालसम्म नेपालसँग ठूलो हिमाली सम्पदा भए पनि सोही अनुपातमा पर्वतीय क्षेत्रमा पर्यटक पुग्न नसकेको र
यसको उचित प्रबन्धन हुन नसकेको बताउनु भएको छ। वहाँले सुवर्णाथाको क्षेत्रको सम्भावनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै कोन्दे थामे गोक्य भेष जस्ता छुट्टा छुट्टै आकर्षक क्षेत्रहरू समेटेको यति ठूलो क्षेत्रमा वर्षभरिमा करिब 60,000 पर्यटक पुग्ने गरेको जानकारी दिनुभएको छ। फ्रान्सको मोब्ला हिमालको फेदीमा रहेको सानो गाउँ स्यामी मोनीमा वर्षमा 50-60 लाख पर्यटक पुग्ने तथ्याङ्क उल्लेख गर्दै वहाँले सगरमाथा क्षेत्रमा आउने 60,000 पर्यटकको संख्या एकदमै नगण्य भएको समेत बताउनु भएको छ। नेपालको पर्वतीय पर्यटन विकासमा सबैभन्दा ठूलो समस्या काठमाडौँ र सगरमाथा बीचको सड़क तथा हवाई पहुँच कनेक्टिभिटी रहेको समेत अन्याउनु भएको छ। भौगोलिक दूरी धेरै नभए पनि मौसमका कारण हवाई सेवा र हेलिकप्टर सेवा प्रभावित हुने र सड़क मार्फत जाँदा 20-22 घण्टासम्म लाग्ने भएकाले हिमालय क्षेत्रमा पर्यटकलाई सहज रूपमा पुर्याउन सकिने यातायात र पूर्वाधार क्षेत्रको विकासमा कठिन भएको उल्लेख गर्नु भएको छ। साथै पर्वतीय पर्यटनको विकास गर्दा वातावरण र हिमालय सम्पदाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष शेर्पाले जोड दिनुभएको छ। कोशी कधी सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालू आर्थिक वर्षका लागि रोकिएका विकास निर्माणसँग सम्बन्धित आयोजनाहरूको ठेक्का प्रक्रिया सुचारू गरेको छ। मन्त्रालयले प्रदेश मातहतका 14 पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै पहिलो चरणमा अधिकांश योजनाको ठेक्का तत्काल अगाडि बढ़ाउन निर्देशन दिएको हो। हाल रोकिएका कार्यक्रम तथा आयोजनाहरू दुई चरणमा कार्यान्वयन गर्ने भन्दै मन्त्रालयले बजेट पुस्तिकामा समावेश भएका सम्पूर्ण योजनाहरू पहिलो चरणमा नै कार्यान्वयनमा लैजान निर्देशन दिएको हो। यसअघि मन्त्रालयले गत भदौ 11 गते पत्र पठाउँदै अर्को व्यवस्था नभएसम्मका लागि नयाँ ठेक्का प्रक्रिया अगाडि नबढ़ाउन निर्देशन दिएको थियो। ओखलढुङ्गामा कार्यरत सरकारी कर्मचारी तथा शिक्षकलाई राजनीति दलका गतिविधिमा सहभागी नहुन जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सूचना जारी गर्दै निजामती प्रदेश र स्थानीय तहका कर्मचारी सामुदायिक तथा सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीतिक दलका कार्यक्रम अधिवेशन सभा जुलुस तथा प्रचार प्रसारमा सहभागी नहुन आग्रह गरेको हो। कार्यालयका अनुसार कर्मचारी र शिक्षक राजनीतिक गतिविधिमा संलग्न हुने गरेको भन्दै विभिन्न माध्यमबाट गुनासो र उजुरी प्राप्त भएपछि यस विषयमा गम्भीर ध्यानकर्षण भएको समेत उल्लेख गरेको छ। मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परिहराएका मध्ये थप 3 जनाको शव फेला परेको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका अनुसार हिजो 2 जनाको शव भेटिएकोमा हिजो अस्तिको दिन 2 जनाको शव भेटिएकोमा हिजो 2 जना गरी अहिलेसम्म 4 जनाको शव भेटिएको छ। हिजो छेदी भोटे र पासाङ भोटे तथा वीरेन्द्र गुरूङ र घनश्याम राईको शव फेला परेको उल्लेख गरिएको छ। विशाल दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको क्वार्टर फाइनलमा नेपाल र श्रीलंकाको आज बिहान हुनुपर्ने खेल वर्षाका कारण हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। जापानमा भइरहेको प्रतियोगिताको नेपाल र श्रीलंकाको खेल टस हुन नपाई रद्द भएको हो। खेल नभएर उच्च वरियताको टोली अघिल्लो चरणमा जाने नियमानुसार श्रीलंका सेमी फाइनलमा पुगेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। टी20 विश्व वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थान नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई 5 विकेटले पराजित गरेको थियो।

हवस् त बिहान 7 बजेको सोलो समाचारबाट अन्जुकारकी विदा हुन्छु। बिहान 10 बजे शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

0: बच्चा बालक बालिकालाई कानमा लगाएको सिपाहीमा कानुन अनुसार खोला खाँदै निजी सम्बन्ध छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता
2: बोलाउनुहोस्।
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि बहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नै गरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै?
4: आज मंगलबार बिहान 7:15 7:30 बजेसम्म सोलो एफएम 101.2 मेगाहर्जमा मुक्तिको सन्देश रेडियो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोता मित्रहरूमा हार्दिक अभिवादन सहित जयमुक्ति नमस्ते। आजको सन्देश तपाईँको निम्ति आशिषमय हुनेछ भन्ने हामीले आशा गरेका छौ। अब सन्देश सुन्नुहोस्।
5: आज मर्कुसको सुसमाचारबाट येशूले कुष्ठ रोगीलाई निको पार्नुहुन्छ भन्ने विषयमा हामी छलफल गर्नेछौ। येशूले सुसमाचार प्रचार गर्दै साथै बिरामीलाई निको पार्दै गाउँ गाउँमा घुमिहिँडेर आफ्नो सेवकाईलाई जारी राख्नुभयो। मानिसहरू जहाँ जहाँ थिए उहाँ त्यही त्यही जानुभयो र ती मानिसहरू उहाँका आए। उहाँले तिनीहरूलाई असल समाचार सुनाउनुभयो र तिनीहरूमाथि दया देखाउनुभयो। साथै उहाँले तिनीहरूलाई रोगहरूदेखि निको पार्नुभयो र भूतहरू झपाउनुभयो। आज हामी येशूको सेवकाईलाई एकपटक फेरि हेर्न चाहन्छौ। म तपाईलाई मर्कुस 1 अध्यायको 40-45 पदसम्म पढेर सुनाउनेछु। अनि एउटा कुष्ठ रोगी उहाँलाई विन्ती गर्दै र उहाँको सामु घुँडा टेक्दै र उहाँलाई यसो भन्दै उहाँका आयो, तपाईले इच्छा गर्नुभयो भने तपाईले मलाई शुद्ध पार्न सक्नुहुन्छ। अनि येशूले टिठाएर हात बढाई त्यसलाई छुनुभयो र त्यसलाई भन्नुभयो, म इच्छा गर्दछु, तिमी शुद्ध भौ। अनि उहाँले भन्नुभएपछि तुरन्तै कुष्ठ रोग त्योबाट हटिहाल्यो र त्यो शुद्ध भयो। अनि त्यसलाई कडा आज्ञा दिएर उहाँले त्यसलाई तुरन्तै पठाइहाल्नुभयो र त्यसलाई भन्नुभयो, हेर, कसैलाई केही कुरा नभन्नु, तर जाऊ आफूलाई पुजारीका देखाऊ र तिमीहरूका निम्ति साक्षी हुनलाई मसाले आज्ञा गरेका थोकहरू तिम्रा शुद्धिका निम्ति चढाऊ। तर त्यसले गएर खुबै प्रचार गर्न र त्यस कुरालाई चारैतिर फैलाउन थाल्यो, यहाँसम्म कि उहाँ फेरि सहरभित्र खुल्लम खुला पस्न सक्नु भएन, तर उहाँ बाहिर एकान्त ठाउँहरूमा रहनुभयो अनि चारैतिरबाट तिनीहरू उहाँका आए। येशूले उक्त कुष्ठ रोगीलाई शुद्ध पार्नुभयो। येशूले तपाईलाई पनि शुद्ध पार्न सक्नुहुन्छ। येशूले तपाईलाई पापदेखि शुद्ध पार्न सक्नुहुन्छ। हामी सबैजना पापद्वारा प्रभावित भएका छौ। बाइबलले भन्दछ कि हामी सबैले पाप गरेका छौ। येशूले मात्र हामीलाई हाम्रा पापहरूदेखि शुद्ध पार्न सक्नुहुन्छ। आउनुहोस् सर्वप्रथम उक्त कुष्ठ रोगीलाई हेरौं। पद 40 यसो भन्दछ, अनि एउटा कुष्ठ रोगी उहाँलाई विन्ती गर्दै र उहाँको सामु घुँडा टेक्दै र उहाँलाई यसो भन्दै उहाँका आयो, तपाईले इच्छा गर्नुभयो भने तपाईले मलाई शुद्ध पार्न सक्नुहुन्छ। हामी देख्दछौ कि त्यो मानिसलाई डरलाग्दो रोग अर्थात कुष्ठ रोग लागेको थियो। यो छालाको रोग थियो जसलाई देखेर सबैजना डराउँथ्यो। कुष्ठ रोगीहरूलाई अछुत सरह मानिन्थ्यो किनभने तिनीहरूलाई छुँदा यो सरुवा रोग अरूहरूलाई सर्न सक्दथ्यो। त्यो रोगको उपचार थिएन, त्यो मानिस नाजुक अवस्थामा थियो र उसलाई मदत चाहिएको थियो। उच्च सहायताको निम्ति येशूका आयो। येशूले सहायता गर्न सक्नुहुन्थ्यो भन्ने कुरा उसलाई थाहा थियो। उसले भन्यो, तपाईले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। आफूलाई डरलाग्दो रोग लागेको कुरा उसलाई थाहा थियो र येशूसँग निको पार्ने शक्ति थियो भन्ने कुरा पनि उसलाई थाहा थियो। हामी देख्दछौ कि उसले येशूमा विश्वास राख्दथ्यो। डाक्टर एलेन कोल यस कुष्ठ रोगी बारे यसरी टिप्पणी गर्दछन्, एक अछूत आफ्नो अवस्था बारे सचेत, शुद्ध हुन अत्यन्तै इच्छुक, शुद्ध पारिमाग्न, प्रशस्त नम्रता र ख्रिस्टसँग निको पार्ने शक्ति थियो भन्ने कुरामा विश्वास भएको। येशूले निको पार्न सक्नुहुन्थ्यो भन्ने कुरा उसलाई थाहा थियो। त्यही नै उसको विश्वास थियो। उसको विश्वासले उसलाई येशूका पुर्यायो र खाँचो परेकै बेला उसले मदतको निम्ति उहाँलाई हेर्यो। दोस्रो, आउनुहोस् येशु महान चंगाईकर्ता हुनुहुन्छ भन्ने कुरालाई हेरौं। फेरि हामी 41 र 42 पदहरू पढौं। अनि येशुले टिठाएर हात बढाई त्यसलाई छुनुभयो र त्यसलाई भन्नुभयो, म इच्छा गर्दछु तिमी शुद्ध भयो। अनि उहाँले भन्नुभएपछि तुरन्तै कुष्ठरोग त्योबाट हटिहाल्यो र त्यो शुद्ध भयो। हामी यहाँ देख्दछौ कि येशु दयालु हुनुहुन्थ्यो। उहाँले त्यो मानिसलाई प्रेम गर्नुभयो, उहाँले त्यसलाई सहायता गर्न चाहनुभयो, उहाँले उसको आवश्यकतालाई महसुस गर्नुभयो, उहाँलाई पीड़ा भइरहेको थियो भन्ने कुरा उहाँलाई थाहा थियो। उत्यो डरलाग्दो कुष्ठरोगको विपत्तिमा परेको कुरा उहाँलाई थाहा थियो। येशुको हृदय दयालु थियो। येशुले टिठाएर हात बढाउनुभयो र त्यो मानिसलाई छुनुभयो। यो साँच्चै नसकिने कुरा थियो। त्यो काम खतरापूर्ण थियो। कुष्ठरोगीलाई छुनु चाहिँ यहुदीको व्यवस्था विरूद्ध थियो। तैपनि येशुले आफ्नो हात बढाउनुभयो र उक्त कुष्ठरोगीलाई शारीरिक रूपमा छुनुभयो। उहाँले अछुतलाई छुनुभयो। जब उहाँले त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्दछु तिमी शुद्ध भयो। पद 42 यसो भन्दछ, तुरन्तै कुष्ठरोग त्योबाट हटिहाल्यो र त्यो शुद्ध भयो। येशुले कुष्ठरोगीलाई निको पार्नुभयो। जाति नहुने रोग निको भयो। त्यहाँ एउटा चमत्कार नै भयो। निको हुने काम तुरन्तै भयो। परमेश्वर स्वयं आएर त्यो मानिसलाई छुनुभयो। त्यो मानिस अत्यन्त आनन्दित भयो। येशुले त्यसलाई त्यो कुरा कसैलाई नभन्नु भन्ने तापनि ऊ तुरन्तै बाहिर गयो र यो आश्चर्य कर्म बारे हरेकलाई बतायो। पहिला ऊ कुष्ठरोगी थियो, अब ऊ शुद्ध भयो। तेस्रो, येशु हाम्रा पापहरूलाई शुद्ध पार्नेवाला हुनुहुन्छ। हामीसँग पाप भन्ने डरलाग्दो रोग छ। यसले हरेक मानव प्राणीलाई प्रभाव पार्दछ। यसले पश्चिममा बस्ने मानिसहरूलाई पनि प्रभाव पार्दछ। यसले पूर्वमा बस्ने मानिसहरूलाई पनि प्रभाव पार्दछ। बाइबलले भन्दछ कि सबैले पाप गरेका छन्। रोमीको पुस्तक 3:23 पदले यसो भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्। सबै मानिसहरूलाई पापको कुष्ठरोग लागेको छ। मानिससँग यो पाप रूपी कुष्ठरोगको उपचार छैन। परमेश्वरले मात्र हामीलाई निको पार्न सक्नुहुन्छ। येशूले मात्र हाम्रो पापको उपचार गर्न सक्नुहुन्छ। उहाँ हामीलाई यस पापबाट मुक्त पार्न आउनुभयो र क्रूसमा मर्नुभयो। यसायाको पुस्तक 53:5-6 पदहरूले यसो भन्दछ, तर ऊ त हाम्रा अपराधको निम्ति घायल भयो, उसले हाम्रा अधर्मका निम्ति चोट पायो, हाम्रै शान्तिको निम्ति दण्ड उसमाथि पर्यो, र उसले पाएको कोराको चोटले हामी निको भयौं। हामी सबै भयाझै बरालिएका छौं। हामी हरेक आफ्नै बाटोतिर लागेका छौं। अनि परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। डाक्टर कोल भन्दछन्, जब दयालु ख्रिष्ट र अत्यन्त इच्छुक पापी भेट हुँदछन्, तब त्यहाँ तुरन्तै पूर्ण रूपमा शुद्ध पारिने कार्य हुँदछ। हामीले विश्वास गरेर येशुका आउँदा उहाँले हाम्रो पापलाई निको पार्नुहुन्छ। हामी येशुका नआएसम्म हाम्रो पाप निको हुने छैन। उहाँले मात्र पापलाई निको पार्न सक्नुहुन्छ। यसायाको पुस्तक 1:18 पदले यसो भन्दछ, परमप्रभु भन्नुहुन्छ, आओ हामी बसेर आफ्ना कुरा छलफल गरौं। तिनीहरूका पाप सिन्दुरे रंगका भए तापनि ती हिउँ जस्तै सेता हुनेछन्। गाढा राता रंगका भए तापनि ती उन जस्तै हुनेछन्। जब हामी ख्रिष्टका आउँछौ, उहाँले हाम्रो पापलाई क्षमा गर्नुहुन्छ र हामीलाई अनन्त जीवन दिनुहुन्छ। पाप कुष्ठरोग जस्तै हो, यसलाई शुद्ध पार्नु पर्दछ। यदि तपाईँ येशुका आउनुहुन्छ भने उहाँले तपाईँको पापलाई शुद्ध पार्न सक्नुहुन्छ। आज तपाईँलाई के होला? के तपाईँका पापहरू शुद्ध पारिएका छन्? तपाईँ ख्रिष्टका आउनुभयो भने ती पापहरू शुद्ध पारिन सक्दछन्। एफेसीको पुस्तक 1:7 पदले यसो भन्दछ, उहाँमा हामीले उहाँको अनुग्रहको धन अनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात पापहरूको क्षमा पाएका छौं। येशूले तपाईँका पापहरू क्षमा गर्न सक्नुहुन्छ। उहाँले तपाईँलाई नयाँ जीवन दिन सक्नुहुन्छ। आज नै तपाईँ उहाँका आउनुहोस् भनी हामी तपाईँलाई निमन्त्रणा गर्दछौ। येशू उक्त कुष्ठरोगीको लागि उपलब्ध हुनुहुन्थ्यो भने आज तपाईँको लागि पनि उहाँ उपलब्ध हुनुहुन्छ। उहाँ तपाईँप्रति टिठाउनुहुन्छ। तपाईँ उहाँका आउनुभयो भने मात्र उहाँ तपाईँको पापलाई निको पार्न इच्छुक हुनुहुन्छ। युन्नाको सुसमाचार 1:12 पदले यसो भन्दछ, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो, अर्थात तिनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन्। पापबाट शुद्ध हुन र परमेश्वरको सन्तान बन्नको निम्ति तपाईले उहाँलाई ग्रहण गर्नुपर्दछ। आज हामी तपाईलाई ख्रीष्टका निम्ताउँदछौं। योहन्नाको सुसमाचार 3:16 यसो भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्। म अब समर्पण रूपी एउटा सरल प्रार्थना गर्न गइरहेको छु। म तपाईलाई यो प्रार्थना मेरो पछि पछि दोहोर्याउन र येशु ख्रीष्टलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गर्न निमन्त्रणा गर्दछु। आउनुहोस् हामी प्रार्थना गरौं। प्यारो प्रभु, म पापी हुँ भनी स्वीकार गर्दछु। मलाई तपाईबाट शुद्ध हुन खाँचो छ। अब म तपाईलाई मेरा व्यक्तिगत प्रभु र उद्धारकर्ता भनी ग्रहण गर्दछु। मेरा पापहरू क्षमा गरिकन तपाईले मलाई अनन्त जीवन दिनुभएकोमा धन्यवाद। अबदेखि म तपाईलाई सदा पछ्याउन चाहन्छु। कृपया मलाई सहायता गर्नुहोस्। यो प्रार्थनालाई प्रभु येशूको उच्च नाममा राख्दछु, आमेन। यदि तपाईले यो समर्पण रूपी प्रार्थना गर्नुभएको छ भने म तपाईलाई निम्न कुराहरू गर्न उत्साह दिन चाहन्छु जसले तपाईलाई इसाई जीवनमा अगाडि बढ्न सहायता गर्नेछन्। दिनहुँ प्रार्थना गर्नुहोस्, बाइबल पढ्नुहोस् र मनन गर्नुहोस्। हरेक हप्ता मण्डली वा कुनै इसाई सेवा संगतिमा जानुहोस्। आफ्नो विश्वास बारे अरूलाई बताउनुहोस्। असल नागरिक बन्नुहोस् र अन्य मानिसहरूप्रति प्रेम देखाउनुहोस्।
4: तपाईँलाई आजको प्रसारण कस्तो लाग्यो? कृपया हामीलाई फोन वा एसएमएस गर्नुहोला। इमेल पनि लेख्न सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार छ: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98037132, इमेल mukitikosmtssrp@gmail.com। एकचोटि फेरि हाम्रो ठेगाना सुन्नुहोला: मुक्तिको सन्देश रेडियो कार्यक्रम, काठमाडौँ नेपाल, मोबाइल 98037132, इमेल mukitikosandesh@gmail.com। हवस् त, आउँदो मंगलबार बिहान 7:15 मुक्तिको सन्देश रेडियो कार्यक्रमको अर्को भाग सोलो एफएम 101.2 मेगाहर्जमा सुन्न नछुटाउनुहोला। जय मसीह, नमस्ते।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं। अनिवार्य रूपमा विद्यालय पछाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क्यु मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।
5: दाइले भन्छु,

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी व्यवहार दबाव पड़काव वा सुचारू महिलालाई स्वतन्त्र भोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या पहिलेको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आर्जन
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश
2: मानव देश विक्रम तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विक्रम र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विक्रम तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माथुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा संचालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा संचालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको सूचित कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय नकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारी का लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय इडांगना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महात्मा गाउँपालिका सोलुखुम्बु सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरिङ प्रणाली मुम्बु मिटो प्रणाली एडजस्टमेन्ट प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकरू एक फेरि

0: पिकनिक मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेनको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस पूर्ण पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेनछिन साङ्गे राङजुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य संचयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।
1: राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साधन स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साधन स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लै जानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साधन स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार पारम्परिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते विरूद्ध कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aksolukumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गरी खुशी प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि। समूह, संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि। कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम संचालन हुने स्थान, जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा, जग्गा धनीको मान्यता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष, स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने स्व आफ्नो घोषणा पत्र, तार्किक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 9969 9845 76 सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपुण्ड नगरपालिकाको क्षेत्रमा शीत तथा रोजगारको सूचीमा रहेका युवा महिला तथा इच्छुक व्यक्ति र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी

0: दशौं राष्ट्रीय खेलकूद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकूद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली क्षेत्रको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 83 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 91 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर

0: चलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9863668618। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्डा नगरपालिका 5 सल्लेरी, सोलु कुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: ना अस्ति
1: Surya FM, the studio time.
2: It's 8 a.m. Digital ko aaj
1: bichhe. Time check ko saath na. New Star Digital Color Lab tatha Jwalamai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: स्तरमा निर्भर हुन्छ त्यसैले यो क्षेत्रले पर्यटनलाई मात्र होइन कृषि यातायात हस्तकला र स्थानीय बजारलाई पनि जोड्दै रोजगारी र वैदेशिक मुद्रा आर्जनमा योगदान पुर्याउँदै आएको छ शहरमा हुने तारे होटलदेखि ग्रामीण भेकका होमस्टेसम्म फैलिएको यो क्षेत्र आज लाखौं परिवारको जीविकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोड़िएको छ तर आतिथ्य क्षेत्रको रोजगारीको पक्षमा पनि चुनौती धेरै छन् दक्ष जनशक्तिको आपूर्ति र बजारको माग मिल्न सकेको छैन तालिम संस्थाले तयार पारेको जनशक्ति र उद्योगको खाँचोबीच अन्तर छ र दक्ष जनशक्तिको विदेश पलायनले स्वदेशी उद्योगलाई थप कमजोर बनाएको छ महिला सहभागिता स्वरोजगार र पारिवारिक श्रमको अंश पनि यही सन्दर्भमा विचारणीय छन् अर्कातिर भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ी पहिरो जस्ता विपदले जलवायु परिवर्तनको जोखिम होटल क्षेत्रका लागि कति गम्भीर हुन सक्छ भन्ने देखाएको छ यस्ता घटनाले आर्थिक क्षति मात्र होइन स्थानीय रोजगारीमा प्रत्यक्ष असर पनि पार्छन् र पुननिर्माण तथा जोखिम न्यूनीकरणको रणनीति अपरिहार्य बनाउँछन् आजको देश परदेशमा हामी नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था रोजगारी र अवसर चुनौती सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गर्छौं
7: तपाईँलाई कार्यक्रममा स्वागत छ सर हस् नमस्ते धन्यवाद शुरूमा आज भोलिको कार्यव्यवस्था त के छ यसोबाट कुराकानी सुरु गरौं अब हाम्रो कार्यव्यवस्थाबाट भनिहाल्नुभयो अब भोलिपछि पछाडि अब धेरै क्षति भएको छ तामजामको अनि त्यसमा अब टुरिज्मको सिजन पनि छ अनि त्यसपछि टुरिज्म कसरी अगाडि बढाउने भन्ने कुराहरू पनि क्यान्सलेसनका कुराहरू देखिन्छ सबै यसमै भइरहेको छ अहिले हामी
6: अहिलेको समयमा नेपालमा होटल व्यवसाय भनौँ र त्यसको प्रतिनिधित्व तपाईँले गर्नुहुन्छ व्यवसायहरू होटल व्यवसाय र व्यवसायहरूको अवस्था चाहिँ कस्तो छ
7: अब होटलको अहिले हामीले पछिल्लो केही वर्षको तथ्याङ्क हेर्नुहुन्छ भने एकदम राम्रो अवस्थामा छ हाम्रो देशमा के छ भने हाम्रो जनजीवन आन्दोलन भएको देश एक वर्ष भयो त्यो पनि हामी कहाँ केही पनि छैन विदेश जानुपर्छ छैन खालि छैन छैन छैन खालि नेगेटिभ कुरा मात्रै धेरै सुनिन्छ क्या अहिले तपाईँले होटलको इतिहास हेर्नुहुन्छ तीन चार वर्षको वा चार पाँच वर्षको भनेपछि होटलमा एकपछि अर्को ठूला ठूला अरब खरबका प्रोजेक्टहरू एकपछि अर्को नेपालमा आइरहेछ
6: पछिल्लो तीन वर्षमा
7: पछिल्लो चार पाँच वर्षमा तपाईँहरू हेर्नुहोस् न हरेक दुई महिना तीन महिनामा ठूला अन्तर्राष्ट्रिय ब्रान्ड होटलहरू ठूला ठूला अरब खरबमा लगानी भएको होटलहरू त खुलिरहेको छ त होइन तपाईँहरूले पनि देखिरहनु भएको छ त्यसले के देखाउँछ भन्दाखेरि नेपालमा छैन होइन नेगेटिभ मात्रै होइन पोजिटिभ पनि त हो नि नत्र मान्छेले खरबौँ लगानी गरेर नेपालमा लगानी गर्न आउँछ त आउँदैन भनेको त्यो जुन भाष्य नै होटल क्षेत्रलाई हेर्नुहुन्छ भने त्यो भाष्य होइन के पोजिटिभ हो नेपालले केही गर्न सक्छ भन्ने मेसेज त स्ट्रङ दिएकै छ त त्यसलाई हाम्रो सरकारले कसरी हेरेको छ अब सर्वसाधारणले अब जनमानसले कसरी हेरेको छ जेन्जी आन्दोलन भएको छ जेन्जीले कसरी हेरेको छ भने आफ्नो ठाउँमा होला तर म होटल संघको अध्यक्षको हिसाबले म त के देख्छु भने एकदम राम्रो भएको छ नत्र संसारभरिका ठुल्ठुला ब्रान्ड होटलहरू विदेशीहरू अनि स्वदेशी लगानीहरू यसरी आइरहेछ भनेपछि त हाम्रो भविष्य त उज्जवल छैन उज्जवल भएर नै लगानी गरे हुन्छ नि मान्छेले यति लगानी गरे हुँदैन भनेको हाम्रो पर्यटनमा होटल क्षेत्रमा एकदम राम्रो भविष्य छ। त्यो हुन कारण के हो भन्दाखेरि प्रष्टै छ, किनभने हामी भारत र चीनको बीचमा छौँ। झन्डै 20 करोड चिनियाहरू र झन्डै 10 करोड चिनियाहरू आफ्नो देशभन्दा बाहिर घुम्न निस्किन्छन् हरेक वर्ष। उनीहरूसँग सम्पन्नता धेरै आउनाले समृद्धि धेरै भएको छ त्यो ठाउँमा। अनि त्यसको 2% नेपालमा ल्याउनुहोस् न, हामी 50-60 लाख पर्यटक ल्याउनु गाह्रो छ त छैन। अनि हामी लगानीकर्ताहरू के गर्छ, भविष्य हेरेर लगानी गरेका हुन्छौँ। आज बनाएको होटेलले अझ 10-15 वर्षमा त जति छिटो छिटो बिजनेस पाउँछ भन्ने हामीले देखाएको छौँ त हो। त्यस कारणले भविष्य एकदम राम्रो भएर होटेल क्षेत्र त्यो अवस्थामा गएर बढ्या छ हो। अब गाह्रो अप्ठ्यारो छ, अब हाम्रो भोटे पैसा कुरा गरिहाल्नुभयो, अब हाम्रो जुन कनेक्टिभिटी हो नि त, अब त्यत्रो चिनिया त्यत्रो भारतीय भोलिदेमा आफ्नो देशभन्दा भएर जानुहुन्छ, तर नेपाल ल्याउनु पनि त पर्यो नि उहाँहरूलाई। भनेको हवाई सेवाको कुरा होला, बाटो बाटोको कुरा आयो, हो त्यो चाहिँ सीमित छ, त्यो चाहिँ व्यवस्था भइसकेको छैन। तर हामी चाहिँ अहिले एउटा क्रस रोड भन्छ नि, एउटा चौक एउटा क्रस रोडमा छ कि, एकातिर यत्रो ठुलो लगानी भइरहेछ, एकातिर हामीले खोलेको व्यापार पहिला आइरहेको छैन। अब क्षमताकै कुरा गर्नुहुन्छ भने हामी झन्डै 40 लाख पर्यटकलाई वार्षिक रूपमा 40 लाख पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता हामीसँग छ नेपाली पर्यटन नेपाली होटेलहरूको। तर नेपालमा आउने पर्यटक संख्या 2025 हेर्नुहुन्छ भने 12 लाख पनि पुगेको छैन, 11,47,000 छ। भनेको त हाम्रो क्षमताको 1/3 मात्रै भयो। कुनै पनि व्यवसाय 1/3 क्षमतामा चल्दाखेरि त्यो धेरै सस्टेन हुन सक्दैन। हो त्यो अवस्थामा मैले त्यसकारणले क्रस रोड भने हामी कता जान्छौँ त, एकातिर सम्भावना व्यापक छ, सम्भावनाको हामीले उपयोग नगरेको अवस्थामा अनि एउटा हामी चाहिँ अलि कहाँ जाने भन्ने एउटा चाहिँ गाह्रो अप्ठ्यारो अवस्थामा चाहिँ छ अहिले। विराट सर जस्तै के व्यवसाय सञ्चालकहरूसँग पनि कुराकानी गर्दाखेरि विरोधावास देखिन्छ क्या, तपाईँको होइन सोचे अनुसारको व्यवसाय हुन सकेका छैन, पैसा पैसाको त हुने कुरो, अब पैसा सोचे अनुसारको ट्रान्जेक्सन छैन, के होला र भन्ने एउटा निराशाजनक कुराहरू उहाँबाट चाहिँ सुनिन्छ। तपाईँले चाहिँ आकर्षण बढ़िरहेछ, विदेशी लगानीकर्ताहरू आइरहनु भएको छ भन्ने कुरा बताइरहँदाखेरि तालमेल चाहिँ किन मिलेको छैन, कहाँदेखि छ?
0: म तपाईँले प्रष्ट शब्दमै भन्नुपर्दाखेरि म के भन्छु भने, हाम्रो अहिलेको जुन जेएनजीपीसीको जुन सरकार बनिया छ, हाम्रो सम्मान प्रधानमन्त्री राजेन्द्र शाहको नेतृत्वमा, हामी एकदम उत्साहित छौँ यो देशमा केही हुन्छ केही गरिन्छ भनेर। किनभने उहाँहरूको एजेन्डै के छ, सुशासन छ, भ्रष्टाचार निर्मूलीकरण छ, समृद्धि छ, भनेपछि त हामी केही गर्छौँ भनेर हामी व्यवसायीहरूमै उत्साहित छौँ। हो उहाँहरूले यसलाई बाँध्नु पर्यो, जुन हाम्रो उत्साह छ नि उत्साहलाई मर्नु दिनु भएन। उहाँहरूको झन्डै 2/3 बहुमत छ पार्लियामेन्टमा, उहाँले त के भन्नु पर्थ्यो भने, अब पर्यटन क्षेत्रले चाहिने एउटा आर्थिक समृद्धि स्ट्रङली दिन सक्ने क्षेत्र हो, हामीले के भन्नु पर्थ्यो भने भन्नुपर्छ अहिले पनि। अब भन्नु के पर्छ भन्दाखेरि यो सरकारले चाहिँ एउटा स्ट्राटेजी बनाएर, अब हामी अहिले कोभिडपछि आएको अवस्था, हामी होटेलले अब एयरलाइनले ट्राभलले ट्रेकिङले आफ्नो आफ्नो काम गरेर आजको अवस्थामा त आयौँ नि, सुखद छ राम्रो छ। तर हामी अगाडि बढ्दाखेरि अब 12 लाख पर्यटक मात्रै भेटाएर चित्त बुझ्ने कुरा त भएन भन्दाखेरि, हामीले 5 वर्षमा हामी 40 लाखको क्षमतालाई पर्यटकलाई सेवा दिन सकिने आजको दिनमै छौँ भनेपछि त 5 वर्षपछि भन्दैछु म 50 लाख पर्यटकलाई नेपाल भित्राउनु योजना चाहियो, हामीलाई कार्य योजना चाहियो, सबै कुरा हामी त्यसरी अगाडि बढेको खण्डमा त हामी आर्थिक समृद्धि त हामी तुरन्तै ल्याउन सक्छौँ त। पर्यटक भनेको के भन्दाखेरि, एयरपोर्टमा एउटा पनि पर्यटक ल्यान्ड गर्ने बित्तिकै उसले त हाम्रो अर्थतन्त्रलाई योगदान गर्न थालिहाल्यो, उसले त भिसा लिन्छ, उसले ट्याक्सी चढ्छ, होटेलमा बस्छ, खाना खान्छ, भनेपछि त्यो डे वानबाट सुरु हुन्छ। त्यतिर हामीले धेरै कुरा गरिरहेछौँ, हुन त सरकारको आउँदा आउँदैको अवस्था पनि हो होइन, अब चैतबाट सुरु भएको सरकार हो, सरकारको अब नीति कार्यक्रम त आयो, सरकारको बजेट पनि आयो, तर यसमा चाहिँ एकदमै खुसी हुनु पनि खासै के देखिन्न, हाम्रो यत्रो उत्साह छ, हाम्रो यत्रो क्षमता छ, हामी यति लगानी गरिरहेछौँ, हामी अरबौं खरबौं लगानी गरिरहेछौँ, हामीलाई त उहाँ सरकारले उत्साहित गरेर अगाडि बढेको खण्डमा त धेरै कुरा ल्याउन सकिन्छ त। त्यतिर चाहिँ अझ सिरियसली सोच्नुपर्ने अवस्था छ। हामी यो ठाउँ विभिन्न तह तबकामा प्रधानमन्त्री लगायत हाम्रो अर्थमन्त्री हाम्रो पर्यटन मन्त्री सबैलाई हामी यो कुरा त जाहेर गरेकै छौँ. यसमा अझ हामीले मिलेर काम गर्ने हो भने हामी कायापलट गर्न सक्ने क्षमता भएको हौँ कि हामी हो. अब एउटा भोटेपछिको अब समस्या आयो, प्राकृतिक विपद त अब संसारमा जहाँ पनि आउँछ आयो, नेपालमा पनि आयो, यसको व्यवस्थापन गरियो, अगाडि बढियो भनेको हाम्रो यत्रो क्षमता हुँदा हुँदै हामीले त्यसको उपयोग गर्न नसकेपछि के आउँछ त हामी जुन देशले समाजले राज्यले हामी लगानीकर्ताले जे जस्तो पाउनुपर्ने कुराहरूबाट वञ्चित भइरहेछौँ त्यो कुरा हामी सबैले मनन गर्नुपर्ने दिन हो अवस्था हो.
6: विनाशर यो फिगर अलिकति बताइदिनु भयो भने प्रश्न हुन्छ. जस्तै तपाईँले भन्नुभयो 12 लाख पर्यटक वार्षिक रूपमा नेपाल भित्रिरहनु भएको छ. यो 12 लाख भित्रिँदाखेरि अहिले अर्थतन्त्रमा चाहिँ भनौँ होटल व्यवसायबाट चाहिँ कस्तो टेवा पुगिरहेछ र जुन तपाईँले भन्नुअनुसार 40-50 लाखको हारेर पर्यटक भित्रियो भने त्यसले चाहिँ नेपालको अर्थतन्त्रमा चाहिँ कस्तो खालको टेवा पुर्याउँछ?
0: अब हेर्नुहोस् अर्थतन्त्रमा पर्यटनको योगदान के भन्ने कुरा अब तथ्याङ्कै हेर्ने हो होइन. अब हाम्रो जीडीपी भन्छ नि हाम्रो ग्रोस डोमेस्टिक प्रडक्ट अन्त हाम्रो के भन्छ राष्ट्रिय गारस्थ उत्पादनमा मोटामोटी 3% हारिमा पर्यटन क्षेत्रको योगदान छ भनिन्छ. त्यो कुरा एकदमै कम हो होइन. हामीले अब वर्ल्ड ब्याङ्कले अब एसियन डेभलपमेन्ट ब्याङ्कले 7-8% भन्छ, हामी चाहिँ 10% हारिमा छ भन्छौँ. त्यो किन भन्छु भन्दाखेरि सरकारको तथ्याङ्कमा जसले भागतिर हुन्छ नि अब ठुला होटेलमा बस्यो अब ठुलो रेस्टुरेन्टमा गयो बिल तिर्यो बिलमा भ्याट जहाँ काटिया हुन्छ त्यो सरकारको पर्यटनको आमदानीको रूपमा दर्ता भयो. अब ट्याक्सी चढ्यो सानो होटेलमा बस्यो अथवा एउटा सानो रेस्टुरेन्टमा गयो बिल काटिँदैन नि त. इन्फर्मल सेक्टर पनि त्यतिकै स्ट्रङ भने जति इन्फर्मल सेक्टरमा खर्च गर्छ पर्यटकले हाम्रो राष्ट्र ढुकुटीमा त त्यो कुरा रिफ्लेक्टै भएर आउँदा भन्दाखेरि 3% ज्यादै कम हो. एउटा कुरा मैले एउटा भनिदियो. दोस्रो जुन अब काठमाडौँको एयरपोर्टमा जुन 11,47,000 पर्यटक बाहिर आयो रेकर्ड छ, हाम्रो पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा ठूला ठूला होटलहरूमा कसिनो सञ्चालन हुन्छ नि जुन सबै हामी बुझेकै कुरा हो. त्यो कसिनोमा अघि त भारतीय हो, हरेक झापादेखि नगर नगरसम्म दिनको एभरेजमा है 10,000 भन्दा बढी अब त्यो चाहिँ शुक्रबार शनिबार आइतबार भनौँ न विकेन्डमा 10,000 भन्दा बढी कसिनोमा ग्राहकको रूपमा भारतीयहरू आउनुहुन्छ. उहाँहरू एज ए पर्यटक नेपालमा त्यो दर्दै आउन्न, उहाँहरू पर्यटकको रूपमा हामी चिनेकै छैन उहाँहरूलाई. त्यो दिनको आउनुहुन्छ भनेपछि 12 लाख बाहिरबाट आउनुहुन्छ, 12-15 लाख त त्यो त सजिलै हुन्छ नि त. भनेको आजको दिनमा नै 25-30 लाख पर्यटक त भुटेकै हो त. हामीसँग तथ्याङ्क छैन, हामीसँग त्यो व्यवस्थापन क्षमता नभएको मात्रै त हो नि. यो हिसाबमा हामी अगाडि बढ्नुपर्छ. अब यसले जुन लगानीको कुराहरू मैले गरे अब त्यसपछि यसबाट देशले पाउने फाइदाहरू आजभन्दा 10 वर्ष अगाडि पर्यटकले एभरेजमा $42 खर्च गर्ने भन्ने तथ्याङ्क थियो, त्यो घटेर आज $33 घटेको छ. राम्रो होइन. पहिला 16-17 दिन बसाइ थियो पर्यटकको अवधिमा, अहिले 11 दिनमा जाने छ. भने त हामी तल गइरहेछौँ त, यसलाई माथि ल्याउनु पर्यो नि त. नीति कार्यक्रम खै त हामीसँग भनौँ न यत्रो पर्यटनको हाम्रो समृद्धिको यत्रो हामीसँग सम्भावना छ, हाम्रो राष्ट्रिय कार्ययोजना के हो त? मैले होटेलले कसरी काम गर्नुपर्छ, एयरलाइनले कसरी काम गर्नुपर्छ भन्ने कुराहरू प्रष्ट रूपमा राष्ट्रिय डकुमेन्ट छ त, हामीसँग राष्ट्रको मास्टर प्लान छ त, योजना आयोगमा हामीले एक्सपेक्ट गर्ने हो छैन, यसपालिको नीति कार्यक्रममा पनि छैन, बजेटमा पनि छैन. हाम्रो राष्ट्रिय कार्यक्रम के हो त, हाम्रो लक्ष्य के हो त, 5 वर्षमा हामी कहाँ जान्छौँ भन्ने कुराहरू हामीलाई चाहियो. यो कुराहरू भुटिया गए सबैले अब यस्तो संघीय सरकारले प्रदेश सरकारले स्थानीय निकाय हामी मिली क्षेत्रले सबै एकै स्वरमा काम गर्थ्यौँ नि त, त्यो त छैन आज. भनेको हाम्रो अहिलेको चाहिएको चाहिँ एउटा गुरु योजना चाहिएको छ. सरकारले पर्यटन विकासमा के गर्छ भन्ने कुराहरू गुरु योजना प्रष्ट रूपमा हामी यसो गर्छौँ, 5 वर्षमा हामी यस्तो यस्तो यस्तो गर्छौँ भन्ने कुरा आयो भने हामीले धेरै विकास गर्न सक्छौँ जुन कुरा आज छैन.
6: सर अलिकति यो तथ्याङ्कतिर म केन्द्रित हुन चाहने, यो अहिलेसम्म नेपालमा चाहिँ आधिकारिक रूपमा दर्ता भएका होटेलहरूको सङ्ख्या के छ? त्यसपछि म अर्को प्रश्न तपाईँलाई पस्किन्छु.
0: अब तथ्याङ्क वितथ्याङ्क भनिन्छ नि, अन्त नेपालमा चाहिँ लागू हो कि जस्तो पनि लाग्छ. अब हाम्रो सरकारको जुन तथ्याङ्क कार्यालय छ, त्यो तथ्याङ्क कार्यालयले एउटा केही वर्ष अगाडि एउटा तथ्याङ्क प्रकाशित गरेको छ. त्यसमा चाहिँ यो हस्पिटालिटी इन्डस्ट्री आतिथ्य क्षेत्रमा चाहिँ 1,42,000 भन्दा बढी कम्पनीहरू दर्ता छ भने चाहिँ 1,42,000 अनि अब होटेल्सन नेपाल हामी देशैभरि छौँ साथै प्रदेशमा अब जहाँ पर्यटन पुग्छ त्यहाँ त्यो जिल्लामा हामी छौँ अब हाम्रो मेम्बरसिप नै झन्डै 5,000 भन्दा बढी छ म के भन्छु भने तथ्याङ्क त ठ्याक्कैको छैन होइन एउटा जुन एक्सपर्टहरूले कन्सल्ट्यान्टहरूले जुन काम गर्न अध्ययन गर्नुभएको हुन्छ त्यसको आधारमा नेपालमा चाहिँ यो पर्यटकीय स्तरका होटलहरूको संख्या 10,000 भन्दा बढी होला त ठ्याक्कै संख्या ठ्याक्कै छैन होइन अब त्यो लगानीको हिसाब गर्नुहुन्छ भने हाम्रो देशको जुन बजेट हुन्छ नि यसपरिको झन् अब 22 खरबको हाराहारीमा छ होइन अब हाम्रो आजको नेपालको जग्गाको अब घरको जुन बजार मूल्य हुन्छ नि त्यो मूल्यले टेकेर हेर्नु हो भने अब त्यो राष्ट्रिय बजेट बराबरको लगानी त यो हाम्रो क्षेत्रमा भइ नै सकेका छन् यति ठुलो लगानी भएको छ सिजनल अनसिजनल भन्छ हामीले काम गर्ने हो होइन अब फुल टाइम पार्ट टाइम पनि हुन्छ नि सबै जोड्ने हो भने झन् झनै 10 लाखको हाराहारीमा हाम्रो रोजगारी सिर्जना गर्ने क्षमता यसमा छ यत्रो क्षेत्रले हुँदाहुँदै पनि हामी कसरी अगाडि बढ्ने भने प्रष्ट खालका योजना नभएको हुनाले अब मिलेको हो कि यस्तो पनि देखिन्छ कि घुम्दै गर्दा यत्रो लगानी छ सबै कुरा छ ठुल्ठुलो होटल आइरहेछन् हामी अब फेरि नेपाल हाम्रो प्रकृति एकदम वरदान दिएको देश टुरिज्मलाई चाहिने सबै कुरा हामीसँग छ खास गरी भारतीय चिनियाहरूलाई हुँदाहुँदै पनि हामी किन मैले उपलब्धि हासिल कम गरेको त हाम्रो धेरै लिन सकिनेमा हामीले केही प्रतिशत मात्रै लिएर आएको छ क्या अहिले हो त्यसमा हामीले एकदम सिरियस हुनै पनि अवस्था हो
6: विनायक सर तपाईँले अलिकति प्रश्न जोडिसक्नुभयो म त्यो प्रश्नपछि तपाईँलाई सोध्नु नै भएको थियो प्रायोरिटी 80% रोजगारी सिर्जनाको जिम्मेवारी मेरो क्षेत्रको हो र त्यसमा होटलले पनि तपाईँको 10 लाख जति त प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी दिएको छ भन्ने कुरा तपाईँले बताइरहनु भयो अहिले इन्डेक्स जानु छ यसमा होटल क्षेत्रले चाहिँ नेपालको रोजगारी क्षेत्रमा चाहिँ योगदान कतिको गरिरहेको छ कसरी गरिरहेको छ अहिलेको समयमा
0: हाम्रो सेवा उद्योग हो होइन होटेल भनेको अब हामीले जति राम्रो जति क्वालिफाइड जति अब स्किलफुल हाम्रो कामदार कर्मचारी हुनुहुन्छ हाम्रो सेवा त्यति स्तर हुने हो त्यो हिसाबले गर्दाखेरि अब हाम्रो फेरि अब यसमा काम लेबर इन्टेन्सिभै उद्योग हो त्यसले गर्दाखेरि मैले अहिले भनी पनि हालेँ मोटामोटी 10 लाखको हाराहारी सिजनल सिजनल हुन्छ नि अब हाम्रो अब दसैँ तिहार पछाडि जुन सिजन सुरु हुन्छ त्यसमा धेरै मान्छे चाहिन्छ होला जस्तो मेरै होटलमा अब मेरो 5-6 जनाको मैले अब एउटा ठुलो भोज भोटिया छ भने मलाई मेरो हिसाबले पुग्दैन मैले बाहिरबाट पनि ल्याउनुपर्छ त्यो हिसाबले त्यो झन् 10 लाखको हाराहारीमा छ एउटा सुखद कुरा के भन्छ भने त्यसको झन् 50% चाहिँ महिला कर्मचारी हुनुहुन्छ कि दाजु महिलाहरूले रोजगारी पाउँदा एकदम राम्रो क्षेत्र हो यो त्यो हिसाबमा अब हाम्रो अब अहिले विडम्बना के छ भन्दाखेरि हामी यत्रो हुँदाहुँदै पनि हामी तालिम पनि गरिरहन्छौँ सरकारले पनि तालिम गरिरहन्छ होइन हामीले जुन म्यान पावर स्किल म्यान पावरलाई हामी तालिम गरेर उसलाई सक्षम बनाउँछौँ धेरैभन्दा धेरै म्यान हाम्रो यो क्षेत्रका होटेलमा काम गर्ने पर्यटन क्षेत्रमा काम गर्ने हाम्रो कामदारहरू चाहिँ विदेश जानुहुन्छ किनभने अब अहिले मुहै के छ होइन विदेशी रोजगारमा मुह छ सरकारले गरेको लगानी हामीले गरेको लगानी हाम्रो समय हामीले तयार चाहिँ गर्छौँ हाम्रा कामदार कर्मचारीहरू चाहिँ अब उहाँहरू विदेशमा जानुहुन्छ अनि हामीले गर्ने तालिम दुवैको सेफको लागि तयार गरे जस्तो देखिन्छ कि चाहिँ त्यसमा नीति अलिकति नमिल्या हो मिसम्याच छ हामीले खोजेको मान्छे हामीले पाएर हुँदैनौँ अनि बजारमा अनइम्प्लोइमेन्ट छ र अनि के छ अनि विदेशी तादात पनि दिनको झन्डै 2025 भाइबहिनीहरू त विदेश गइरहनु भएको छ भनेको समय समथिङ त मिसिङ छ नि मिसम्याच त पक्कै छ अनि यसले गर्दाखेरि हामीले खोजेको मान्छेले पाउने अनि बजारको मान्छेले काम नपाउने तर फेरि विदेश पनि त्यति गइरहेको छ भने कोही कोही कुरा नमिल्या त हो त यसले मिलाउनु पर्ने अवस्था हो यसमा चाहिँ अब सरकारसँग हातेमाला हामी पनि गइरहेछौँ यसमा अझ मिलाएर काम गर्नुपर्छ
6: मिनासर यही कुरालाई अब भनौँ न युवाहरूले के भन्नुहुन्छ भन्दाखेरि हाम्रो क्वालिफिकेसन अनुसार हामी जे कुराहरू पढ्यौँ त्यसलाई चाहिँ हामीले रोजगारीसँग जोड्न चाहन्छौँ तर हामीले माग अनुसार हामी रोजगारी पाइरहेका छौँ त्यस अनुसारको पारिश्रमिक हुँदैन भन्ने चाहिँ युवाहरूको भनाइ छ अब रोजगारदाताहरू होटल व्यवसायको भनौँ अब तपाईँले भर्खरै पनि भन्नुभयो हामी खोजे अनुसारको जनशक्ति छैन भन्ने कुरो यतापट्टि चाहिँ रोजगारी छैन भन्छन् युवाहरू यतापट्टि चाहिँ भनौँ व्यवसायहरूले चाहिँ जनशक्ति छैन भन्ने कुरो तपाईँले पनि भर्खरै गर्नुभयो खास चाहिँ के हो कुरा
0: मैले मिसम्याच भने नि मिसम्याच नै धेरै हो अब हामीले खोजेको मान्छे पाउँदैनौँ होइन अनि
7: बजारमा यो अब उहाँहरूले उपलब्धि खोजिरहनु भएको हुन्छ, उहाँहरूले पनि अब हामीसँग सम्पर्कै भइरहेको छ नि कि, अब हामी मान्छे खोजिरहन्छौँ, उहाँहरू जागिर काम लिइरहनु भएको छ, उहाँहरू हाम्रो सम्पर्क कसले गराउँछ त भनेको, यो बीचमा सम्पर्क गराउने काम चाहिँ सरकारको जस्तो अब श्रम मन्त्रालय छ, श्रम विभाग छ होइन, अब त्यहाँ चाहिँ एउटा श्रम सूचना केन्द्र भन्ने त्यहाँ सिस्टम छ नि, मलाई थाहा छ, मैले नै काम गरेको छु, श्रम सूचना केन्द्रमा के हुनुपर्छ भन्दाखेरि जसलाई काम चाहिएको छ उसले त्यहाँ ल्याएर आफ्नो त्यो दर्ता गर्नुपर्छ कि, त्यहाँ त्यो एप जुन छ म यस्तो यस्तो यस्तो क्वालिफिकेसन बाँड्न चाहिँ म यो काम खोज्छु भनेर उहाँले राखिदिनु भयो भने हामीले पनि काम खोजिरहन्छौँ, होटेलहरूले पनि कामदार खोजिरहन्छौँ, अनि उहाँले हामीसँग मिल्ने हो भने उहाँले हामी बोलाउँछौँ नि काम कामदारमा लगाउन सक्छौँ, त्यो मेकानिजम क्षम त छ, एकदम त्यसलाई प्रभावकारी ढङ्गमा भइरहेको छैन, त्यसले गर्दाखेरि पहिला त सूचनाको के हो भन्ने कुरा जानकारी हुनु पऱ्यो कि, त्यो त्यो त हामीले पनि पाइरह हुन्न, उहाँहरूले पनि पाइरह हुन्न, त्यसले गर्दाखेरि एउटा त्यो भयो। अब अहिले चाहिँ विदेशमा काम गरेर फर्किए पनि त हजारौँ हुनुहुन्छ नि, त्यो उहाँ त जानेर स्किल विदेशमा काम गरेर आएको आफ्नो क्वालिफिकेसन लिएर आउनुहुन्छ, उहाँहरूलाई हामी जोड्न चाहन्छौँ कि, अब उहाँसँग सम्पर्क कसरी गर्ने त, उनीहरूको बिचको प्लेटफर्महरू छैन, हुन त हाम्रो हामीले हाम्रो होटेल एसोसिएसनले हाम्रो मेम्बरको लागि हामीले यस्तो काम गरेका छौँ तर सानो स्किलमा गरेका छौँ, अब त्यो त्यसलाई हामी अझ बढाउँदै जाने हाम्रो योजना हो, त्यसमा सरकारसँग काम गरेर एउटा श्रम संसार भन्ने एउटा पोर्टल छ मलाई थाहा छ होइन, त्यो आइएलसँग सरकार श्रम मन्त्रालयले मिलेर गरेको हो, त्यो अब सुरुवात त भयो, त्यसले अझ प्रभावकारिता ल्याउन सकेको खण्डमा यो समस्या छ समाधान हुन्छ, अब काम खोजीले पनि सूचना पाउनु पर्यो, काम बिजुली पनि सूचना पाउनु पर्यो, त्यो आजको दिनमा कस्तो छैन, त्यसले गर्दाखेरि अब जे गरे पनि अलिक जे गरे अनि विदेश गइहाल्ने परिपाटी जुन छ नि त्यसमा चाहिँ अब अलिकति मिसम्याच चाहिँ मिलाउनु पर्ने कुराहरू हो, यसरी नै हामीले अगाडि बढ्नुपर्छ, नीति नियम नै अलिकति हेर्नुपर्ने कुरा छ,
8: त्यो माध्यम जब जुन तपाईँले भर्खरै भन्नुभयो माध्यम सहज भयो र रोजगारी खोजेका मान्छेहरू र रोजगारदाताको एउटा कम्युनिकेसन भयो, उहाँहरू एक आपसमा जोडिनु भयो भने अहिलेको अवस्थामा कति युवाहरूलाई चाहिँ देशमै होल्ड गर्न सक्ने क्यापेसिटी हामीसँग छ,
7: हामीले त के भनेका छौँ भने के पनि गर्नुपर्छ भने जस्तो आज उच्च शिक्षाको लागि विदेश जाने पनि धेरै हुनुहुन्छ नेपालबाट होइन, उहाँहरूलाई चाहिँ के गर्छ भने अब शिक्षा मन्त्रालयबाट एउटा नो अब्जेक्सन सर्टिफिकेट एनओसी लिने प्रचलन छ नि त, त्यस्तै हाम्रो समयमा पनि नेपालमा अब हामीले पनि कति तालिम दिएर आउँछौँ, अब नेपालमा एटलिस्ट एक वर्ष नेपालमा काम गर्ने, नेपालमा उहाँहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने, स्किल डेभलप गर्ने, अब व्यवहारिक ज्ञान पनि पाइन्छ नि, त्यो गरेपछि विदेश जान उहाँहरूले रोक्न सकिन्छ, विदेश जान चाहने विदेश हामीले रोक्न सक्दैनौँ, विदेश पठाउने तर कमसे कम एक वर्ष नेपालमा काम गर्ने एउटा वातावरण बन्यो, नियम बन्यो भने हामीलाई पनि भोको रुवा एक वर्ष त बस् हामी कहाँ काम गर्ने बस्नुहुन्छ नि उहाँहरू भन्ने हो होइन, अनि उहाँहरूले पनि त केही कुरा सिक्नुहुन्छ नेपालमा, उहाँहरूको सिप अभिवृद्धि हुन्छ, उहाँले सिकेको कुराहरू विदेशमा गएपछि एक वर्षपछि त उहाँले पाउने तलब पनि त बढी हुन्छ नि, आज रकल आज आजको रूपमा जानु र एक वर्षपछि अलिक परिमार्जित भएर थप अब स्किल लिएर जानु त उसलाई त फाइदा हुने उहाँहरूलाई त त्यतिर अलिकति नियम कानुन चाहिँ अभाव हो, त्यो अलिकति बनाउनै पर्छ हामी कुरा गरिरहेछौँ,
8: त्यो एक्जिस्ट गर्न चाहिँ सक्ने खालको इन्भाइरोमेन्ट छ होटल व्यवसायमा, कोही युवाहरू अथवा पढ्दै गरेको मान्छेहरू रुचि यता जोडिन चाहनु भयो भने एक्जिस्ट गर्न टिक्नको लागि चाहिँ कतिको सहज छ छैन
7: सजिलै, मैले अहिले सुरु भयो भने नि हामी कहाँ एक पछि अर्को ठुल्ठुला पाँच तारे अन्तर्राष्ट्रिय चेन होटल आइरहेछ, एउटा ठुला पाँच तारा होटलमा झन्डै 500 जनाको आवश्यकता हुन्छ, अनि त्यो 500 जना त हामीले कहाँबाट ल्याउँ त, नेपालमा छैन त, अनि हामीलाई त एउटा हाम्रो क्षेत्रमा के हुन्छ भने एउटा कप प्लेट बोक्नु पनि त एउटा ढङ्ग चाहियो, स्किल चाहियो, होइन पोखिन्छ त्यति जाने मान्छे पनि हामीले यहाँ गर्न पाउनुहुन्छ के हो भने, अनि भारतबाट ल्याउनु त हो नि होइन, हाम्रो हामीले के भन्छौँ भने हामी प्रिपरेसन रिमिटेन्स आयो भने दङ्ग पर्छौँ होइन, हामी अब 15 करोडको बिल भोलिपट्टि रिमिटेन्स आयो भने दङ्ग पर्छौँ, अनि हाम्रो भारत पनि कति जान्छ त, त्यसको आधाभन्दा बढी त भारत गएर हुन्छ, हो यो कुराहरू हामीले अलिकति मनन नै गर्नुपर्छ, अनि अब ठुला होटेलहरूमा त के हुन्छ भन्दाखेरि अब विदेशमा गएर जुन उहाँहरूले पाउनुहुन्छ नि पारिश्रमिक सेवा सुविधा त्यो धेरै हदसम्म त नेपालमा पनि पाइन्छ, परिवारसँग बसेर नेपालमै काम गरेर पनि त्यो कुरा पाइन्छ भने सूचनाको अभाव हो नि त, नेपालमा के पाइन्छ र विदेशमा के पाइन्छ भने सूचना ठ्याक्कै छैन नि त अहिले, अब आज भन्नुहोस् न यो कफी बनाउने जुन बारिस्ता भनिन्छ नि, बार टेन्डर भनिन्छ नि, बार बनाउने त्यस्तो मान्छे हामी कहाँ जति भने पनि चाहिन्छ, मैले आज 100 जना दिनुहोस् म आज हाम्रो सङ्घले 100 जनाको
0: रोजगारीको बन्दोबस्त हामी एक महिनाभित्र आजै गर्न सक्छौँ. हामीले पाउँदैन त गर्ने कि अनि भारतमा ल्याउने हेर्नुहोस् लगानी भइसकेको छ. हामीले ग्राहक आउनु थालिसकेपछि त सेवा त दिनु पर्यो. अब नेपाललाई नपाएपछि के गर्दा कति जाँदै भारतबाटै आउने हो. काठमाडौँमा त्यो अवस्था छ. झापामा अब भैरवमा नेपालगञ्जमा धनगढीमा के अवस्था हुन्छ भन्नुहोस् न. भारतीय सीमासँग जोडिएको ठाउँमा त नेचुरली भारतीय आउँदै हुने होइन. यतिर सरकारले थाहा पनि होइन छ. तर यसमा चाहिँ एउटा राम्रोसँग नीति नियम कानून बनाउनै पर्ने अवस्था हो. यसमा चाहिँ
6: कार्यक्रम देश परदेशमा हामी नेपालमा होटेल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% र 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर 5 र 9 देखि 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक.
11: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेपको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र 5,700. साथै जारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू. वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेपमा. आजै जडान गर्नुहोस्. कल गर्नुहोस् 9709184147.

0: 水ではこら確かめちゃう ZOMO RADIO NETWORK。 उज्यालो रेडियो नेटवर्क में तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशन का साथै उज्यालो अनलाइन तथा फेसबुक लाइव बाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालोअनलाइन.com बाट सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तार का बारे होटल संघ नेपालका अध्यक्ष तथा एयरपोर्ट होटलका संचालक विनायक शाहसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौं।
1: संघले चाहिँ त्यो जनशक्ति उत्पादन गर्नको लागि समन्वयको कुरा भनौं अथवा त्यो सिप सिकाउने कुरा भनौं त्यो चाहिँ कति गरिरहेका छन्? हामीले सरकारसँग सुरुदेखि नै हातेमालो गरेर काम गरिरहेछौं। अब सिजिबिजी लगायत श्रम मन्त्रालय लगायत होइन, अब हामीले हुँदा हुँदा अहिले के पनि गरिरहेछौँ भने हामीले खोजेको मान्छे पाउँदैनौँ। अनि हामीले के गर्छौँ भने एउटा 24 महिने कार्यक्रम, एउटा एप्रेन्टिसिप भन्छ नि, एप्रेन्टिसिपलाई कस्तो हुन्छ भने 7 दिनमा 1 दिन उसले थ्योरिटिकल क्लास इन्स्टिच्युटमा गएर 1 दिन थ्योरिटिकल क्लास पढ्नु पर्यो, 5 दिन होटलमा आएर काम गर्छ। भनेको उसले डे 1 देखि थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल पनि एक्सपिरियन्स हुन्छ है त्यसमा चाहिँ। अनि उसले उहाँलाई हामी डे 1 देखि तलब दिन्छौँ, अर्न एन्ड लर्न जुन भनिन्छ नि, सिक्दै कमाउँदै गर्ने जुन हाम्रो कन्सेप्ट हो त्यो अनुसारको सरकारले तोकेको न्यूनतम पारिश्रमिक जति हो त्यसको 25-50% तलब चाहिँ हामी डे 1 देखि दिन्छौँ। भनेको उहाँहरूको आमदानी पनि भयो र उहाँले काम पनि सिकिरहनु भएको छ। यो हामीले अहिले यो काम सुरु गरेका छौँ एज ए पाइलटिङ, यो सफल भएको छ, यसलाई हामी देशैभरि लान सक्छौँ, लाने हामी योजनामा छौँ। तर हामी त के हो भने हामी व्यवसाय त, हामी त व्यवसाय गर्ने होटल चलाउने हो नि त, तालिँदै हिँड्ने हामी त होइनौँ होइन। त्यस कारण यसमा सरकारसँग सहकार्य हुनु पर्यो। यो काम गर्दा बापत सरकारले हामीलाई के व्यवहार गर्नु त, आजको दिनसम्म के पनि छैन। हामीलाई नीति निर्माणमा अब हामीले सरकारले जुन अब सिजिबिजीबाट भन्नु सरकारको एउटा जुन जनशक्ति उत्पादन हुन्छ, जस्तो मेरो रेस्टुरेन्टमा आएर काम गर्ने मेरो वेटर वेट्रेसहरू भनौँ न, उहाँले थ्योरिटिकल ज्ञान त उहाँहरूलाई हुन्छ, व्यवहारिक त हुँदैन। अनि त्यसको करिकुलम बनाउनेदेखि नै त्यसको तालिम दिने, करिकुलम बनाउने भन्ने कुराहरू त हामीसँग सहकार्य गरेको भए अझ व्यवहारिक हुन्छ नि त भन्ने हाम्रो जिकिर हो होइन। सर्टिफिकेसन प्रमाणीकरण सरकारले गर्नुपर्छ, सरकारले नै गरोस् होइन। तर त्यसको अब हामीलाई के चाहियो त, इन्डस्ट्रीले होटलले के चाहियो भने त हामीलाई थाहा हुन्छ नि त, हामी उहाँले यस्तो यस्तो भन्छौँ। अब त्यो कुराहरू अलिकति सहकार्य बढाउनुपर्छ। यसमा अब सरकारको टिबेट जुन तालिमको सम्बन्धी टिबेट सम्बन्धी सरकारको त्यो ऐन पनि बनिरहेछ अहिले होइन, त्यो सरकारले पास गरेर छिटै आउला। त्यो आएपछि अनि हामीले निजी सदनले के गर्नुपर्ने हो, सरकारले के गर्नुपर्ने हो, सहकारीको मोडल के भन्ने कुराहरू स्पष्ट रूपमा आउँछ कि आजको दिनमा त्यो छ्यासमिस छ। त्यसले गर्दाखेरि फेरि पनि मैले भने मिसम्याच चाहिँ त्यो अवस्थामा अझ पनि छ। विनायक सर, अब यो अलिकति रिसोर्ट र होमस्टेको बारेमा पनि जिज्ञासा गर्न चाहन्छु। म जस्तै भिजिट नेपाल जति जति बेला सरकारले घोषणा गर्छ नि त्यो सिजन, अनि त्यति बेला चाहिँ यो एउटा चेन्ज पनि हुँदो रहेछ कि यो होमस्टे खोल्ने रिसोर्टहरू खोल्ने। अहिलेको समयमा चाहिँ त्यो होमस्टे र रिसोर्टहरूको अवस्था चाहिँ के छ नेपालमा? अब मैले अहिले पनि एकछिन भनेको थिएँ, हामी कहाँ फर्मल इन्फर्मल सेक्टर एकदमै, फर्मल भन्दा इन्फर्मल सेक्टर बढी छ। जस्तो मेरो होटल, म एयरपोर्ट होटल चलाउँछु, मेरो एयरपोर्ट होटलको बाहिरका जति पनि फुल बिजनी मेरो होटलहरू घरघरै होटलहरू छ कि, उहाँहरूको दर्ता प्रक्रियाहरू मलाई लाग्छ त्यो अब सरकारको जुन मापदण्ड छ नि, सरकारको मापदण्ड अनुसार कति भएको छ कति भएको छैन होला। अब यहाँ नेपालमा त के हुन्छ भने तपाईँले सडकमा अब मोटरसाइकलले जानुभयो भने तपाईँको अब ब्लू बुक चाहियो, हेलमेट चाहियो, आफ्नो ड्राइभिङ लाइसेन्स चाहियो, त्यो नगरी पनि तपाईँ सडक जान सक्नुहुन्न। होटल खोल्नलाई लाइसेन्स पनि चाहिँदैन, तपाईँ ओडामा दर्ता, ओडामा पाण्डेमा दर्ता गरिदिनु सिधो। भनेपछि अब मोटर चल्न चाहिँ लाइसेन्स चाहिने, होटल खोल्न लाइसेन्स नचाहिने जुन देखिन्छ क्या नेपालमा, त्यो अलिकति व्यवहारिक रूपमा हेर्दाखेरि भनेको यसमा अलिकति सरकारले अलिकति हेल्पिङ पनि पर्छ। आज भन्नुहोस् न, अब मैले फेरि अब सरकारलाई दोष दिएको होइन, अब नमिल्ने कुरा त मिल्नुपर्छ, त्यसमा हाम्रो पनि दायित्व त्यतिकै हो, हाम्रो देश हो, हामी बस्ने देश, हामी यो हाम्रो पनि मातृभूमि हो, हाम्रो हाम्रो विकासको अधिकार हाम्रो पनि हो, सरकारले सहजीकरण गर्ने हो। आज नेपालको पर्यटन ऐन जसले नेपालको समग्र पर्यटनको विकासमा योगदान गर्छ, पर्यटन ऐन चाहिँ हाम्रो 2035 सालमा जारी भएको पर्यटन ऐन आज पनि त्यही छ भनेको हामी 47 वर्ष पुरा हाम्रो पर्यटन ऐनमा हामी सञ्चालित छौँ। हुन त त्यसको अब ड्राफ्ट चाहिँ अब अहिले संसदमा छ, छलफलको विषयमा छ, तर अब त्यो चाहिँ नि नेपालको आउने पर्यटन ऐनले चाहिँ पर्यटन मैत्री हुनुपर्छ। नेपालमा जति बढी पर्यटन आउँछन्, जति बढी पर्यटक आउँ तब नै त्यो पर्यटन ऐन सफल हुन्छ। अब अहिले के हुन्छ, पर्यटन ऐनले चाहिँ अब पर्यटक हामी पर्यटन व्यवसायीलाई भन्दा पनि त्यहाँ काम गर्ने जुन अधिकारी पदाधिकारीहरू हुन्छन् त्यहाँका सरकारी कर्मचारीहरू उहाँहरूलाई सहज हुने किसिमले अब 3 महिना जरिमाना, 3 महिना जेलको 1,000 जरिमाना भन्ने धेरै कुराहरू एकदम कन्ट्रोल रोक्ने किसिमले अब अलिकति सबै कुराहरू रेजिमेन्टेड रूपमा देखिन्छ कि त्यसले कुनै पनि ऐन कानुनहरू त्यसरी पनि अब सबै अनुसार चाहिँ हाम्रो देशमा यत्रो आन्दोलन परिवर्तन भएको छ, जिन्दी आन्दोलनपछि त हाम्रो सोच पनि परिवर्तन गर्नुपर्छ। सोच चाहिँ हामीले पुरानै राख्ने, 2035 सालको पर्यटन ऐन लिएर हामी अगाडि बढ्ने, अनि हामी चाहिँ विकास आगै पनि हामी सबै कुरा आगै खुजेरै पाइँदैन भनेको त्यो व्यवहारमा पनि त्यो अनुसार मिलाउनु पर्यो। अब हाम्रो वातावरण पनि त्यो अनुसार बढ्नु पर्यो र हाम्रो सोच नै ठुलो कुरा हो कि सोच पनि परिवर्तन हुनुपर्छ।
2: मिनिस्टर अब अलिकति यो सिजनको बारेमा पनि प्रसङ्ग राख्छु म। यो होटल व्यवसाय सबैभन्दा बारेमा सुचाउँछ, खाता पनि हुँदैन, नाफाको बिजनेस हो भन्ने कुराहरू नागरिकको तर्फबाट सुनिन्छ। त्यस्तै हो कि अवस्था अलिक फरक हो?
1: अब हाम्रो जुन क्षमता हुन्छ, हाम्रो मैले भने अहिले 40 लाख पर्यटकले सेवा दिने क्षमता हामीसँग छ। हामी गाउँमा पर्यटक, हाम्रो ग्राहक हो नि पर्यटक भनेर, हाम्रो ग्राहक चाहिँ नि जम्मा 12 लाखै हुनुहुन्न भने जस्तो त्यही मात्रै हो नि त। तपाईँको कुनै पनि व्यवसाय ब्रिकेजिङ चलाउनमा चाहिँ 40% चाहिन्छ, तलब होला, बिजुली पानी होला, या त होइन धेरै कुरा हुन्छ नि त। कमसे कम हामी चाहिँ 40% तल छ भनेपछि त समग्रमा अब कुनै होटल त अब राम्रो पनि चल्यो होला, 90% अकुपेन्सी होला। तर मैले विशेष गरेको म होटल सङ्घ नेपालको अध्यक्षको हिसाबले मैले विशेष गरी हेर्दाखेरि एभरेजमा 1/4 हो, 50% हो। त्यो हुँदाखेरि त हाम्रो ब्रिकेजी नै भइरहेको अवस्था छैन अहिले। त्यसले गर्दाखेरि त अब यो म तपाईँलाई भनिहालौँ, अब जनयुद्ध पाका 2003-2004 सालतिर नेपालका ठूला ठूला नाम चलेका होटलहरू, नेपालको पर्यटनको एउटा गहनाको रूपमा हेरिने होटलहरू, जस्तो ब्लू स्टार भन्छु म, शेर्पा होटल भन्छु, हाम्रो नारायण होटल बन्द भएको थियो नि त, होइन किन बन्द भयो, बजार थिएन, घाटा खानुभन्दा बन्द गर्नु सजिलो भयो। आजको दिनमा मैले जुन क्रस रोड भने नि, हामी पनि त्यही क्रस रोडमा छौँ, होटल एकपछि अर्को नयाँ नयाँ, अब अगाडि बढ्ने हो कि बन्द गर्ने भन्ने पनि क्वेसन छ कि हामीलाई। अब त्यस कारण आजको दिनमा चाहिँ जब हामीले पर्यटक ल्याउन सक्दैनौ, हाम्रो एयरपोर्टले हामीलाई साथ दिइरहेको छैन, बाटोघाटोले साथ दिइरहेको छैन, काठमाडौँ एयरपोर्टले मात्रै ल्याउने हो नि त आज 12 लाख हुन त। हामीसँग अब भैरव र पोखराको एयरपोर्ट पनि बनिएको छ, अन्तर्राष्ट्रिय एयरपोर्ट बनिएको छ, घाममा सुकेर बसिरहेको छ, अस्ति भर्खर एकदम सुखद कुरा हाम्रो फ्लाइओभरले पोखरा सुरु गरेको छ बल्ल, त्यसले हामीले कन्टिन्यू गर्न पाएको खण्डमा त पर्यटक ल्याउन त गाह्रो होइन नि त। दुईटा एयरपोर्ट त चलेकै छैन, पोखराहरू भयो होला, अनि हाम्रो भारतको जोड्ने हाम्रो बाटोघाटोहरू अब स्तर उन्नति भइरहेछ, बाटो कम्प्लिट भइसकेका छैन, फेरि हाम्रो बेला बेला प्राकृतिक भूकम्प यस्तो प्रकोपहरू आइरहेको हुन्छ हामीलाई, होइन। यसले गर्दाखेरि हामीले एउटा मैले सबै कुरा केमा जोडिन्छ भन्दाखेरि हामी कसरी अगाडि बढ्ने हो, योजना हो नि त। हामी 5 वर्षमा कसरी जान्छौँ, यदि एउटा एयरपोर्ट बन्छ, यदि एउटा होटल बन्यो, हामी म्यान पावर ट्रेनिङ यसरी गर्छौँ, हामी यसरी अन्तर्राष्ट्रिय प्रमोसन गर्छौँ भन्ने कुरा हामीसँग छ त भने छैन नि। आज नेपाल टुरिज्म बोर्ड जसलाई चाहिँ पर्यटन विकासको जिम्मा दिएको छ होइन, नेपाल टुरिज्म बोर्डको आजको दिनसम्म मलाई लाग्छ त्यहाँ सिइओ हुनुहुन्न, अनि त्यहाँ अब त्यहाँको बजेट जुन हुन्छ नि, आर्थिक वर्ष सुरु भएको अब साउन भदौ असोज महिनामा छौँ हामी, होइन, त्यहाँको बजेट आजको दिनसम्म रिलिज भएको अवस्था छैन, पास त भयो भने सुन्छु, रिलिज भएको अवस्था छैन। आजको दिनमा त यो हाम्रो भटेपछिको बारेपछि त त्यो टुरिज्म बोर्ड एकदम एक्टिभ भएर भारत र चीनमा त म्याक्सिमम प्रमोसन गर्नु बेला हो नि त अहिले हामी गरिरहेका छैनौँ होइन त्यो विकृतिहरू व्यवस्था चाहिँ के कमजोरीहरू धेरै छन् होइन यसलाई मिलाउँदै गयो भने त मैले भनिहाल्यो अब हाम्रो क्षमता हामी लगानी चाहिँ एकपछि अर्को गर्ने त्यसले गर्दा राष्ट्रिय कार्यनीति कार्ययोजना बनाएर हामी अगाडि बढेको खण्डमा हामीले कायापलट गर्न सक्छौँ भने त्योबाट हामी वञ्चित छौँ त्यो नै हाम्रो दुर्भाग्य विडम्बना हो
2: सर अलिकति आउट अफ ट्रेन्ड प्रश्न

0: एकदम अब त्यो त हामीले तपाईँको हामीले प्रुभै गरेर देखाइसकेका छौँ नि. जस्तो छुमेलको काठमाडौँ गेस्ट हाउस छुमेलमा आज केही दशक अगाडि खुल्यो. थमेल आजको जुन स्वरूप आयो थमेलको त्यो अब संसारको टुरिज्म म्यापमा थमेल त एकदम प्रोमिनेन्ट रूपमा आइसकेका छ. त्यो सबै सुरुवात कहाँबाट भयो? एउटा गेस्ट हाउस काठमाडौँ गेस्ट हाउस खोलेर भयो. दरबार मार्ग अन्नपूर्णहरू खोलेर भयो. ऊ हाम्रो नगरकोट हाम्रो क्लब हिमालय खोलेपछि नगरकोट जुन अवस्थामा छ नि, नगरकोट जस्तो ठाउँ त हाम्रो देशमा कति छ कति छ, अब सैन्यौँ छन् भनौँ न. तर त्यहाँ एउटा होटल अब खुल्यो, हाम्रो हिमालय क्लब हिमालय खोलेपछि आज नगरकोट भयो. त्यही रूपमा हाम्रो उता हेर्नुहोस् हाम्रो धुलुखेल. अब यो दृष्टान्त धेरै छ. अब जब होटल खोलेपछि त्यो बस्ती विकास हुन्छ, बजार विकास हुन्छ, त्यहाँको विकासको ग्रह त्यहाँ चल्छ नि होइन, नेचुरली. अब जब त्यो सबै कुरा विकास भइसकेपछि त त्यहाँको बजार भाउ, त्यहाँको जग्गा जमिन सबै कुरा बढ्ने नै भन्ने हो. त्यस कारणले श्रेय चाहिँ त्यो होटलबाट धेरै विकासहरू भएको हामी दृष्टान्त जहिले पनि नेपालमा छ. त्यस कारणले होटल त्यो रूपमा पनि हेर्नुपर्छ.
1: अक्सर हामीले काठमाडौँ महानगरपालिकासँग पनि समन्वय गरौँ कुनै बेला यो रोजगार सिक्नुमा होइन, त्यसमा पनि त्यस्ता कार्यक्रमहरू चाहिँ प्रभावकारी भयो कि भन्नु, किनकि वर्षेपछि उहाँहरूले कार्यक्रम त आयोजना गरिरहनु भएको छ, रोजगार दादाहरूलाई पनि निर्णय गर्नु भएको छ, कतिको प्रभावकारी छन्, अब किन जन्म लाग्यो भन्दाखेरि पालिकाको छन्, पालिकाहरूको भूमिका चाहिँ कस्तो हुनुपर्छ भन्नुमा चाहिँ यसमा गतिमा फोकस गर्न चाहिँ
0: पालिकाको एउटा मुख्य काम चाहिँ यो रोजगार सिर्जना गर्ने तालिम दिने कुराहरू पनि हो. उहाँसँग नजिकबाट काम गरेका छौँ. तर अब मैले भने नि कुरा कहाँ भन्छ भने एकपटक दुईपटक मात्रै गरेर यस्तो कुराहरू पुग्दैन, यो त वर्षैभरि एउटा योजनाबद्ध किसिममा जानुपर्छ नि त. त्यस कारणले उहाँ र हाम्रो चाहिँ एउटा योजनाबद्ध भनौँ न पाँच वर्षको, अब नयाँ चुनाव भइसकेपछि जुन मेयर साहब पाँच वर्षलाई आउनुहुन्छ, हो त्यो कार्य समितिले त्यो मेयर साहबको जुन टिमले पाँच वर्षको यो हामीसँग एउटा सहकार्य गर्दाखेरि रिजल्ट राम्रो हुन्छ. किनभने उहाँले गर्नुपर्ने अहिले त पटकै भइरहेको छ होइन, रोजगार मिलाएको पटकै भयो, हामीले गयौँ, केही मान्छेलाई हामीले रोजगार पनि दिएका छौँ, त्यसपछि के त फेरि अहिले भ्याकुम त भइहाल्छ. हो त्यस कारणले अलिकति योजनाबद्ध किसिममा जानुपर्छ उहाँहरूसँग, अब हाम्रो प्रदेश सरकारसँग, स्थानीय निकायसँग हामी धेरै काम
2: सहकारी. BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
0: हामी सामूहिक रूपमा हाम्रो एउटा योजनाबद्ध ढङ्गमा काम गर्नै पर्छ. त्यो नै अलिकति खोकिया हो नि त आजको दिनमा.
1: अक्सर अब रसुवा बाढीको विपदको कुराकानी पनि गरौँ. एक महिना भइसकेको छ, तपाईँले अन्तर्गत कुराकानी गर्दाखेरि तथ्याङ्क आउने क्रममा छ भन्ने कुरा गर्नुभएको थियो. सर्फेसले हेर्दाखेरि कतिको क्षति भयो होटल व्यवसाय र कस्तो असर पर्यो?
0: अब कुनै पनि प्रकोपमा सबभन्दा एकदमै क्षति बिहोर्ने भनेको पर्यटन क्षेत्र नै हो होइन. अब यसमा यसपालि त अब धेरै ठाउँमा अब बस्ती नै उजाड भएको छ, बस्तीमा भइरहेको छ. अब एउटा प्रारम्भिक एउटा कार्यदलले काम गरेको छ. हाम्रो अस्ति हाम्रो माननीय पर्यटन मन्त्रीजीलाई त्यो रिपोर्ट पनि हामीले बुझायौँ. त्यो रिपोर्टले चाहिँ के भन्छ भन्दाखेरि झन्डै 52 अरबको क्षति छ. अब यो प्रारम्भिक हो यो होइन, अहिले त किन मान्छेहरू चाहिँ ट्रमामा हुनुहुन्छ, उहाँको परिवार भइरहेको छ, घर भइरहेछ, अब उहाँले त्यसलाई कति क्षति भयो भने सुन्ने कुरा पनि भएन. हाम्रो एस्टिमेट अनुसारको आउँदाखेरि 52 अरब बिग्रिया छ. त्यसमा खास गरिकन बिल्डिङ होटेल बिल्डिङहरू होटेल चाहिँ अब गेस्ट हाउस लजेस टाइपका धेरै छन् होइन. त्यसपछि अब त्यहाँको बाटोघाटो के छ, त्यहाँको ट्रेकिङ ट्रेलहरू भइरहेको छ होइन, त्यसलाई पनि अप्ठ्यारो पारिया छ. र अनि हाम्रो सम्पदाहरू, हाम्रो पुरातात्विक, हाम्रो सांस्कृतिक, हाम्रो प्राकृतिक सम्पदाहरू जति छ नि त्यो पनि क्षति भएको छ. तिनवटा क्षेत्रमा हेर्दाखेरि झन्डै 52 अरबको क्षति छ. त्यो सरकारमा रिपोर्ट गइसकेको छ हाम्रो प्राधिकरण जुन विपद प्राधिकरण माध्यमले पनि भइसकेको छ त्यसको प्लानिङहरू भइरहेको छ अब जुन कुरा जनधनको क्षति भएको छ त्यसको अब पुनर्निर्माण के गर्छौँ त्यसलाई अब हामी कसरी अगाडि बढ्ने भन्ने कुरा योजनाहरू पनि हामी काम गरिरहेका छौँ अहिले त्यस कारणले जे भयो त्यो राम्रो भएको छैन त्यसले गर्दाखेरि एउटा बाहिर विश्वमा के पनि गयो भने अझै हाम्रो बसन्तिहामको छक्कै अगाडि अब सिजन पनि छ अहिले बाहिर कस्तो मेसेज गएको छ भने नेपाल चाहिँ नि अब धेरै बिग्रिया छ नेपाल जानुहुन्न भन्ने मेसेज पनि बाहिर गएको छ त्यसमा हामीले चाहिँ त्यो त एउटा क्षेत्रमा मात्रै हो नि भुटेको चाहिँ रसुवा नुवाकोट धादिङमा मात्रै केही क्षेत्रमा मात्रै हो अरू नेपाल त नर्मलै छ नि दुई तिन चार दिन त पानीले पनि केही बिगारेको छ यसमा चाहिँ नेपाल ठिक छ नेपाल आउनुलाई क्यान्सल गर्नु पर्दैन भन्ने मेसेज चाहिँ हामी संसारभरि प्रवाह गरिरहेछौँ यसमा अब आशा गरौँ हामी छिटै नै योभन्दा अगाडि पनि अब यस्ता प्रकृति घटनाहरूमा बेला बेला भए पनि आएको छ होइन जस्तो हामी त्यहाँ गर्नु सक्दो भूकम्प आएको थियो त्यसपछि अब कोभिड आयो त्यो बेला पनि हामी यो यसरी नै अगाडि आएको हामीसँग अनुभव छ क्षमता छ यसरी हामी अगाडि बढेको छौँ आशा गरौँ हामी छिटै नै यसबाट हामी पार पाउन सक्छौँ
1: यहाँ सर अबको सिजन भनेको आन्तरिक र बाह्य पर्यटक बन्ने बेला हो नेपालमा अब विशेष गरी आन्तरिक दशैं तिहार अब लामो छुट्टी हुन्छ र होटलहरूमा चलपल गर्छ र अहिलेको विपदले चाहिँ आउँदै गएको सिजन भनौँ अथवा दशैं तिहार ठ्याक्कै हुनुपर्दाखेरि दशैं तिहार छ यो सिजनमा केही असर गर्न सक्छ कि सक्दैन अथवा यथावत अवस्था हुन्छ
0: अब आन्तरिक पर्यटन त अब हाम्रो नेपालमै बस्ने हामी नेपालीहरू त गुजरी छौँ होइन हो त्यो क्षेत्र अब त्यो रसुवा जाने अब नुवाकोट जाने धादिङ जाने त्यो बाटोमा केही अवरोधहरू छन् त्यसलाई बिस्तारै अब हामी सक्दो छिटो सरकार पनि लागिपरेको छ हामी निजी क्षेत्र पनि लागेका छौँ त्यो क्षेत्र केही गाह्रो अप्ठ्यारो होला अन्यथा अरू बाह्य अरू अन्यत्र त सबै नर्मलै छ नि मैले भन्नुभएको दसैँ तिहार छठ पछिको जुन मौसम पनि राम्रो हुन्छ आन्तरिक पर्यटन बढ्ने समय हो त्यसमा मलाई लाग्छ पहिला जस्तो छ त्योभन्दा बढी हुन्छ यसपालि यसमा सरकारसँग हाम्रो निवेदन पनि के पनि गरिरहेको छौँ भने योभन्दा अगाडि सरकारले चाहिँ देश दर्शन कार्यक्रम भनेर जस्तो खास गरिकन निजामती कर्मचारीहरूलाई केही दिनको छुट्टी दिएर घुम्नु पठाउने जुन परिपाटीको सरकारले घोषणा गरेका छ त्यसको नियमावली बनाएर कार्यविधि बनाएर त्यो लागू गरेको खण्डमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ र अन्तर्राष्ट्रिय रूपमा के हुन्छ भने नेपाल धेरै आउने पर्यटकहरू चाहिँ ट्रेकिङको लागि आउने माउन्टेनियरिङको लागि आउने अब राफ्टिङको लागि आउने भने एडभेन्चरको लागि साहसिक पर्यटनको लागि धेरै आउनुहुन्छ नि अब उहाँहरूले साहसिक पर्यटक जसको लागि आउनुहुन्छ नेपाल उहाँहरू जस्तो अहिले भेटेपछिको जुन बाढी हुन्छ उहाँ त्यो त उहाँहरूले नर्मल हो किन अब हिमाल चढ जाने मान्छे त 50% 50% मर्छु भनेर आउँछन् होइन उसले त्यो त्यति आँट लिएर आएको मान्छेहरू हुन्छ भनेको यो चाहिँ उहाँहरूलाई नेपाल आउने आगामभन्दा बढी पर्यटकलाई चाहिँ साहसिक पर्यटनमा आउने भए हुनाले यो कुराहरू उहाँहरू अध्ययन गरेर यो एक्सपेक्ट गरेर आउँछ कि नेपाल जाँदाखेरि मलाई मैले यस्तो यस्तो यस्तो भोग्नुपर्छ त्यसको लागि मेन्टली प्रिपेयर भएरै आएको हुन्छ भनेको त्यसलाई अझ हामीले मेसेज चाहिँ दिनुपर्छ राम्रोसँग मेसेज गरेर व्यवस्थापकीय क्षमता बनाएको खण्डमा यसले पनि बिस्तारै हामीले आफ्नो क्रममा आफ्नो दबाबमा हामी फर्किन्छौँ भन्ने नै हाम्रो ढुक्क छ
1: भनेपछि हामीले गरेको जुन चाडपर्व छ यसमा चाहिँ सहल पहल घट्दैन
0: अब अलिकति मान्छेको साइकोलोजिकल

0: हामी सबै अब एउटै कुरा लिएर बस्ने कुरो पनि भएन, जीवन चल्नु पर्यो, त्यसले गर्दाखेरि प्रकृति मिल्ने हो, त्यसमा त्यो दसैँ त्यहाँ चाहिँ क्रमिक रूपमा अगाडि बढ्छ भन्ने मैले देखाएको छु। सर अघि तपाईँले भन्नुभएको थियो पर्यटन बोर्डले चाहिँ जुन प्रवर्धन गर्नुपर्ने थियो, प्रचार गर्नुपर्ने थियो, अवस्था अरू ठाउँमा भन्नु प्रभावित क्षेत्रबाट अरू ठाउँमा चाहिँ सामान चाहिँ आउनु भनेर भन्नुपर्ने थियो, त्यो भएको छैन भन्ने कुरा गर्नुभएको थियो। हामीले हाम्रो तर्फबाट चाहिँ के भनेका छौँ,
1: हामी पर्यटन बोर्डले पनि भनेको छ, हामी किन हामी सहकारी गर्छौँ सरकारसँग, त्यो एउटा हामी नेपाल कविन नेपाल नाउँ भन्ने क्याम्पेन चलाइरहेको छौँ होइन, त्यसमा अब देश विदेश हाम्रो एमबिसीहरू पनि गरिरहेको छ, तर अझ पनि पुगेको छैन भन्ने मात्रै हो। जस्तो हामीले के गर्नु पर्थ्यो भने अब पर्यटन दिवस मनायो, विश्व पर्यटन दिवस मनायो, त्यसमा चाहिँ अलिक ठूलो रूपमा विदेशीहरूलाई, नेपाली त हामीले बुझेकै छौँ नि, विदेशीहरूलाई यो कुराहरू आश्वस्त गर्नु पर्थ्यो, नेपाल आउँदाखेरि अब कुनै संकट कुनै गाह्रो अप्ठ्यारो छैन, अब त्यो क्षेत्रमा रोजगार क्षेत्रमा छ अन्न छैन भन्ने कुराहरू हामीले त्यो अझ कम धेरै गर्न सकिएन, त्यो एउटा अनि हामीले एमबिसीहरूलाई इन्भल्भ गर्नुपर्छ यसमा, त्यसरी हामी अगाडि बढेको भए अझ राम्रो हुन्थ्यो। अब टुरिज्म बोर्ड अब आफ्नै उहाँहरूको आन्तरिक व्यवस्थापन अझ मिलाउनै पर्ने छ कति कुराहरू, होइन मैले भनिहालेँ बजेटको कुराहरू छ, त्यो मिलाएर अब हामी उहाँसँग सहकार्य गरेर अगाडि बढेका छौँ, अझ योभन्दा प्रभावकारी ढङ्गमा जानुपर्छ। एक महिना अस्ति दस गति भएको घटना जस्तो हाम्रो हिजोसँग चाहिँ उहाँलाई सम्झेर हामीले केही कार्यक्रमहरू गऱ्यौँ, हामीले सँगैले के भनेको थियौँ भने जहाँ यो घटना घट्यो रसवामै, रसवामै एउटा हाम्रो एउटा जहाँ बढी मान्छेको हताहत भएको छ त्यो ठाउँमा चाहिँ हामीले एउटा मेमोरियल बनाउनु पर्थ्यो कि, हामीले घोषणा गर्थ्यौँ गर्नुपर्थ्यो एटलिस्ट जो जो त्यहाँ डेमोक्रेट हुनुभएको छ उहाँको नाम अङ्कित गरेर हामीले मेमोरियल बनाइदिएको भए राम्रो स्ट्रङ मेसेज जान्थ्यो, त्यो सरकारले गर्न हामी पछि लागिरहेको छ, अझ गर्छौँ त्यो हुन त, अब योभन्दा चार महिना पछि गर्दाखेरि पनि नआउनु त होइन, तर हिजो गर्दाखेरि अझ म रिलेभेन्ट हुन्थ्यो नि। जस्तो हामीले हिजो के भनेको थियौँ भने अब पितृपक्ष हिजो अर्सर भएको छ सोह्र सराब होइन, अनि फेरि उहाँहरूको एक महिना ठ्याक्कै भएको नि, हाम्रो देशमा एक एक महिनामा मासिक बनी चलन पनि छ नि, त्यो गर्दाखेरि यो रिलेभेन्ट पनि हुन्थ्यो। अब सानो कार्यक्रम त गयो तर यसलाई त्यो ग्रुपमा गरे अरे अझ उहाँहरूको अब उहाँहरूको आफन्त हो विदेशी पर्यटकहरूको आफन्तहरू जो त्यहाँ हराउनु भयो जो जस्तो दिवंगत भइसक्नु भएको छ उहाँहरू नेपालमा आएर पति उहाँहरू भोलि पनि जानुभएको छ उहाँहरूलाई उहाँहरूको पनि साथ सहयोग हामी दिन सक्छौँ कि त्यो अवस्थामा चाहिँ त्यसले राम्रो मेसेज जान्थ्यो। अब ठिक छ इज नेभर टु लेट, हामी अगाडि प्लान गरेर अगाडि बढ्छौँ यसमा प्राकृतिक विपत्ति

0: तथ्याङ्क तपाईँले भन्नुभएको थियो बाहिरी लगानी गरिरहेको छ होइन आकर्षित भइरहेको छ लगाउनुकर्ताहरू अब अहिलेको घटनाले उनीहरूलाई केही प्रभाव पार्छ कि पार्दैन त्यो त्यो क्षेत्रमा
1: अनि यस्तो घटनाहरू त संसारमा जहाँ पनि भइरहन्छ प्राकृतिक अब मानव सृजित पनि अब कति ठाउँमा त लडाइँ पनि परिरहन्छ नि हो अहिले अब संसारले कसो गर्छ भन्दाखेरि यस्तो समस्या हुँदाखेरि हामी त्यसको व्यवस्थापन कति छिटो र कति प्रभावकारी ढङ्गमा गर्छौँ भन्ने निर्णय हेर्ने हो नि त हामीले त्यसलाई प्रभावकारी ढङ्गमा अब भइसक्यो त होइन मान्छे दिवंगत भइसक्यो मान्छे हराइसक्यो प्रकृति प्रकोप परिसक्यो अब त्यसबाट माथि अनि त व्यवस्थापकीय पक्ष स्ट्रङ गरेर अगाडि जाने हो भनेको यो एउटा घटना हो होइन यस्तो घटना नेपालमा पनि धेरैचोटि भइसकेको छ यसलाई चाहिँ अब यसले भूमिका सम्भावना जुन तत्कालीन रूपमा देखिया छ नि मैले फेरि पनि भनिहालेँ हामी चीन र भारतको विषय भए हुनाले पर्यटकीय सम्भावना व्यापक छ हामी यहाँ चाहिँ जस्तो अब गरमको कुरा गर्नुहुन्छ भने भारतमा 50 डिग्री तापक्रम हुँदाखेरि हामी कहाँ 25 डिग्री हुन्छ 20 डिग्री हुन्छ नेपालमा त्यो ठाउँ त नेचुरली डेभलप भइहाल्छ नि भारतीयहरू खर्च गर्न सक्नु नेपाल उहाँहरूलाई नजिक छ उहाँको अब सबै कुरा खानापिना सेल्फिङ धेरै कुरा मूल्य भए हुनाले नेपाल ल्याउनु धेरै सकिन्छ हामी त के भने कुनै होटल अथवा रिसोर्ट मात्रै होइन जुन हाम्रो यो बिचको हाम्रो लोकमार्ग छ नि हाम्रो पहाडी लोकमार्ग त्यहाँ चाहिँ मध्य पहाडी लोकमार्गमा जुन टेम्परेचर हुन्छ 20 डिग्री 25 डिग्री हुन्छ एकदम जेठ वैशाखमा पनि त्यहाँ चाहिँ होटेल रेस्टुरेन्ट मात्रै होटेल रेस्टुरेन्ट रिसोर्ट मात्रै होइन त्यहाँ हिल स्टेसन जुन इन्डियनहरूले जुन सिमला देहरादुन मुसुरी भने जुन हिल स्टेसनको जुन परिक्रमा गर्छन् दार्जिलिङ भने जस्तै त्यस्तो लगानी गर्ने मान्छेहरू हामीसँग हुनुहुन्छ कि भारतीय मुल्का बोलेर बस्नुहुन्छ त्यो त हामी उहाँले आकर्षण गर्नु पर्यो नि त सरकारी नीति नै हुनु पर्यो करका कुराहरू कस्तो रूपमा हुनु पर्यो कति कुरो अल्मलिया पनि हो त्यो त मैले भनिहालेँ त्यसलाई एउटा मास्टर प्लान टुरिज्म मास्टर प्लान भइरहेको खण्डमा मैले अब मध्यपानी लोकमार्गमा ठुलो ठुलो योजना गर्न सकिन्छ मेगा प्रोजेक्ट जुन खरबमा जाने मेगा प्रोजेक्ट गर्न सकिन्छ मैले होटल यो साना होटल यसो कुनै कुरा गरेन अब ठुलो ठुलो खरबी खरबमा अनि नेपाल चाहिँ माउन्ट एभरेस्टको देश होइन हामी कहाँ अल्पाइन एक्टिभिटिज एकदम धेरै हुनुपर्ने तर छ त छैन नि जस्तो अब इटालीमा स्विजरल्यान्डमा अब फ्रान्समा जुन अल्पाइन एक्टिभिटिज स्किम नै भन्नुहोस् न त्यहाँ चाहिँ धनाज्ञ एकदम अरबपतिहरूले गर्ने कुराहरू हो नि त प्राइभेट प्लेन भएको मान्छेहरू त्यस्तो मान्छे हामी कति लगाउन सक्छ कति लगानी गरिदिनु पर्यो अब त्यो त्यो क्षेत्रमा चाहिँ अब युरोपियनहरू खास गरी इटालियन अब जर्मन फ्रेन्च उहाँहरू लगानी स्विसहरू लगानी गर्न इच्छुक हुनुहुन्छ कि यो ठाउँमा अल्पाइन स्पोर्ट्स डेभलप गर्नलाई किनभने संसारको सबभन्दा खर्चिलो स्पोर्ट्स हो त्यो

0: पुर्याउने हो कि अब के गर्ने भन्ने कुरो उहाँको हातमा छ. त्यस कारण म के भन्छु भने यो देश हाम्रो हो, सम्भावना व्यापक छ, अब त्यसले गर्दाखेरि आफूले सक्ने कुराहरू हामीले गर्नुपर्छ. मैले भनिहालेँ हो यो जमानामा चाहिँ सूचनाको युग हो, यो देशमा के हुन सक्छ यो देशमा के हुन सक्दैन भन्ने कुराहरू हामीले बुझ्नु पर्यो र यो देशमा हुनेसम्म हामीले गर्न सक्छौँ. किनभने यो देश बनाउने मान्छे अरू कोही पनि होइन, विदेशी आएर के को डोनेसन दिन आउँछ होला, उसको आफ्नो स्वार्थ हुन्छ, स्वार्थ बढेर त्यस्तो गइहाल्छ. यो देशमा त हामी बस्ने हो भने त हामीले गर्ने हो, हामीले नै अगाडि बढाउने हो. त्यस कारणले उहाँहरूले आफ्नो देश चिनेर आफ्नो जुन क्षमता छ क्षमताको भरपूर उपयोग गरे खण्डमा हामी पनि कोही भन्दा पछि पर्नेवाला छैनौँ. अहिलेको जुन नयाँ पुस्ताको जुन हामीसँग सरकार छ, सम्माननीय प्रधानमन्त्री बाल्यम शाहले जुन कुरा देखाउनु भएको छ नेतृत्व, उहाँबाट अनुकरण गरेर हामीले धेरै गर्न सक्छौँ. त्यसमा हामी उत्साहित छौँ, त्यो उत्साह थुप्रै जाओस्. किन तपाईँहरू युवा पुस्ताहरूले त्यसमा हामीले गरेको होस् त्यो अब पछिल्लो पुस्ता गरेको हाम्रो पुस्ताले गरेको होस् त्योमा तपाईँहरूले हैसियत गराउनु भनेको खण्डमा हामी धेरै अगाडि जान सक्छौँ. र पर्यटन क्षेत्र चाहिँ आर्थिक समृद्धि दिने एउटा मजबुत क्षेत्र हो, यसले देशलाई कायापलट गर्न सक्छ छोटो समयमा. हुन्छ सर, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद. हस् धन्यवाद मलाई मौका दिनुभएकोमा.
1: उहाँ हुनुहुन्थ्यो होटल संघ नेपालका अध्यक्ष तथा द एयरपोर्ट होटलका संचालक विनायक शाह. देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्याला अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले नेपालमा होटल क्षेत्रको वर्तमान अवस्था, रोजगारी र अवसर, चुनौती, सम्भावना र रोजगारी विस्तारमा भूमिका बारे कुराकानी गरौं. देश परदेशको आजको समय सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद. भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश नेवाली पनि विदा माग्छु. नमस्कार.

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनगनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: मेरो कपडा प्याकिङ गरिदिन्छ। सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0 5 93 3 5 55।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविस्तु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0 42 38 88 98 12 8 8 8

महालेखा परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोलफ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: Costa Bizar, Gano Radio Network. अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाल प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको साथ किसान।
1: A complete fighting solutions.

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अवरुद्ध सड़क खुलाउने काम तीव्र। बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने गरी तयारी। बागलुङमा पहिरोमा परि ज्यान गुमाउनेको संख्या 12 पुग्यो। पूर्व प्रधान न्यायाधीश जगरालाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको ध्यानकर्षण। सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणतर्फ गम्भीर बन्न आग्रह। बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 6 महिना पूरा। परराष्ट्र मन्त्री खनाल र श्रीलंका विदेश मन्त्री हिराज बीच भेटवार्ता। स्टार सी पहिलो पटक पृथ्वीको कक्षामा। चौधन प्रयासमा 26 स्टारलिङ्क।

पथ संचालन गरिए पनि धादिङ र आसपासका क्षेत्रमा सुरक्षाका कारण अर्को सूचना नभएसम्मका लागि आवागमन रोक लगाइएको छ। कृष्णगिर खण्ड पूर्ण रूपमा दुईतर्फी खुला हुने तीन चार दिन लाग्न सक्ने सड़क विभागको अनुमान छ। यस्तै मकवानपुरको हेटौडा भैंसी भीमपेदी फाखिङ काठमाडौँ सड़क खण्ड पहिरोले पूर्ण रूपमा ठप्प छ। नारायणगढ़ बुनियो सड़क खण्डको धारापानी र सिमलताल क्षेत्रमा पहिरो खसे पनि अहिले एकतर्फी गाडी चलिरहेका छन्। यस्तै तिरुवन्दाज सड़क खण्डको झारपीड़ामा खसेको पहिरो हटाई एकतर्फी संचालन गरिएको छ। दुईतर्फी खुलाउने काम भइरहेको छ। भारी पहिरोले देशका विभिन्न ठाउँमा

छ। यो सड़क सञ्चालनमा आउन पनि अझै केही दिन लाग्नेछ। त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत गोगन खोला भाका तथा बाङ्गी सीमा दुई खोला खण्डमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ। प्रहरी तथा प्रशासनले अवरूद्ध विभिन्न सड़क खुलाउने प्रयास गरिरहेको जनाएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित क्षेत्रको सड़क अवस्थाबारे जानकारी लिन नेपाल प्रहरी समयलाई अनुरोध गरेको छ। यस्तै धेरै ठाउँमा मौसममा सुधार आएको छ।

काम सकेको छैन। पछिल्लो पटक ताराखोला गाउँपालिका पाँच सीटमा पहिलो घर पुग्दा दुईजना 55 वर्षीय दिनबहादुर पुण्ड र हकी सासू उनीहरूको मालिका गाउँपालिका दुईकी 79 वर्षीय

0: पर्वमा युरोपेन्स स्टुडियोको रंगीन चटर वर्षिन चौपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउने लकी ड्र कुपन अनि पाउनुहोस् 3% एसी 1 डलर डबल डोर फ्री इन्डक्सन चुलो आइस कुकर वाल क्लक अनि बम्पर फ्राइमा पाउनुहोस् भेट चोरीको लागि बाली टु युरोपेन्स घरमा रहिन रंगाउनुहोस् सपना
1: नाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू बालिम र सामान्य नेतृत्वमा

86 सीट से बहुमत हासिल गरेपछि साहब चाहिँ 13 मा प्रधानमन्त्री बन्नु भएको थियो। सरकार गठन लगत्तै बसेको पहिलो मन्त्री परिषदको बैठकले शासकीय सुधार सुशासन र विभिन्न विषय समेटेर 100 वटा प्रमुख एजेण्डा सार्वजनिक गरेको थियो। सरकारले सुशासन र पारदर्शिता

विदेशको खबर अमेरिकी अन्तरिक्ष कम्पनी स्पेस एक्सको स्टारशिप रकेटले पहिलो पटक सफलतापूर्वक कक्षीय उडान पूरा गर्दै पृथ्वीको कक्षामा पुगेको छ। नेपाली समयअनुसार हिजो बेलुका 6:30 बजे टेक्सासको स्टार बेसबाट 26 स्टार फिल्मको उपग्रह प्रक्षेपण गरिएको थियो। यसको उद्देश्य सुरक्षा कायम

स्पेस एक्सका इन्जिनियरहरूले अन्य इन्जिन प्रयोग गरेर स्टार शुक्ल कक्षामा पुर्याउन सफल भएका खबरमा उल्लेख छ। यो उडानमा पहिलो पटक स्टार तीनका 26 उपग्रह पनि अन्तरिक्षमा पठाइएको हो। स्टार शिपसँग प्रक्षेपण गरिएको सुपर हेवी बुस्टर भन्ने छुट्टिएपछि मेक्सिको खाडीमा नियन्त्रित रूपमा

खेल पनि वर्षाले रद्द भयो। यसअघि सन् 2010-2014 र 2022 को एसियन खेलकुदमा पनि नेपाल क्वार्टर फाइनलबाट बाहिरिएको थियो। चार मंजिल भित्रका खबर शुरू गर्नु अघि

0: सुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक निम्न ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: 3 करोडसम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रदान।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm. And the Zeno Radio app.
6: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
0: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
6: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
0: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला, एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
6: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मोबाइल ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
0: थप जानकारीको लागि 98-514-03-31 वा 97-685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
6: अवसर सँगै अघि बढ्दै
0: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला। चोरको काख, शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
0: जुली अर्ग्यानिक फार्म रिजोर्ट,
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81, वेबसाइट jhule.com.np।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजी भित्रका खबरमा तपाईँलाई स्वागत छ। एक हप्तासम्म मनाइने इन्द्रजात्रा पर्व आज राति बसन्तपुरमा एसी ढंगीसम्म सकिनेछ। आज राति

0: Christopher Charlie. Jogo, o Diabo de Rio de Janeiro. Caixa Lima, Lindo de Gares. सड़क सुरक्षा जीवन रक्षा
1: ओ गुरुजी पहिलो यात्रीलाई के भन्नु हुन्छ तपाईँ त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउँदैन त
0: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य
2: समय बदलियो पुस्ता फेरियो साथ साथ उस्तै छ

0: John Takebo, Mars Tosakteki. Vishy Mantra, Mark Singer.
1: आफ्नो लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: Clark.
1: तपाईं हामीले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नबिलेका हरू अब सुन्न सक्नुहुन्छ।

0: वर्षाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
1: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राख्नु र सावधानी अपनाउनु।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ छ रङ्गीन छर वर्षिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3% अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि 2 युरो पेन्ट घरमा रहिन रङ्गाउनुहोस् सपना.

0: 真水利，
1: 陆真水利。一家六子女的托盘，都把孙女们送陆真水利。

0: आकाशे लाग्नु भएको उता जेजा बसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको
2: अनुरोध
3: journeys into the heart of global events
2: and voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: आगे दुई नौ पांच कंपनी को अर्ग मात्र खरीद कर जानकारी कराई।

0: हजुरहरु पनि टाटाका जमिन पासहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रोभी अटो पार्ट्स प्राइभेट लिमिटेड थापाथली 10।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा,
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छन्,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: लोच्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने।

0: इतिहास गाथा र कथा गाठका कुरा
1: गाठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाठ

0: best of its own. Vinyl Radio Network. अहिले बिहानको 10 बज्यो।
1: यो समय किसान पाए प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: A complete fighting solution.

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाओस् हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: सहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा युवा कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। त्यो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव तर्क वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: हिंसा बारे कसरी विपद गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बनोजी दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आम सूचना
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जनसन्देश
2: मानव बेच बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: बेच बिक्री र ओसार पसारबाट बचौ, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
4: यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मासलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक सम्बन्ध तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति सम्बन्ध तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरुङ राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिए तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरे।
5: हुनुहुन्छ। जानकारीका लागि मकालु बरुङ राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु बरुङ राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय इदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ प्रणाली, मुम्बु मेटोक प्रणाली, एक्सप्रेस लिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-77-34। अध्यक्ष पासाङ शेर्पा, चेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, मात्रु एक चेरिम सु।

सान्तिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेन्दा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेमको साङ्गे राङजुङ रिम्पोछी ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। साङ्गे राङजुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु नुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा मुफनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

क्यान्टिन र स्कूल खोलेको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषकसँग कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते बुध कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि सँग संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा जग्गा धनीको मान्यता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र तान्त्रिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 98 99 45 76 सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वर चनार बाली संरक्षण विभेद कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

I'm not sure.

Ese mala reina, ese chupa de la reina, ese mala reina.

0: स्वच्छ प्रदेश इस तरह स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में समिति कुंड नगरपालिक क्षेत्र में शीत तथा रोजगार को सूचना रहता युवा महिला तथा इच्छुक व्यक्ति व योग्य कामदार व कर्मचारी को खोजी में रहता रोजगारदाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.shramsanchar.gov.np खाता बनाने आवश्यक विवरण भरोस विवरण योग्यता और अनुभव आदि कागज पत्र अपलोड कर आवश्यकता अनुसार दर्ता पूरा करोस सफलतापूर्वक दर्ता भाई प्रोफाइल सक्रिय हो दर्ता करने मिति यही असु 14 गते देखि असु 20 गते समय तब को सहभागिता हम साझा उद्देश्य सोलिखुंड नगरपालिक 5 सहरी सोलिखुंड दशौं राष्ट्रीय खेलकूद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकूद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगिता में सहभागी हुने सुनसुनी जिला का संपूर्ण खेल का खिलाड़ी जिला खेलकूद विकास समिति फारमले यही असोज 19 गति समय में फारम विजय सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजात नागरिकता को प्रतिलिपि व जन्म दर्ता प्रमाण पत्र को प्रतिलिपि अन्य जिला को नागरिकता हुनुले बसाई तराई को प्रमाण पत्र को प्रतिलिपि र हालसाली खेती को पासपोर्ट साइज को फोटो 2 प्रति थप जानकारी का लागि संपर्क नंबर अध्यक्ष 98-83-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-121-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकूद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज
2: दिदी छिमको सिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै बिजुली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
1: के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट मिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-63-18
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: बन मेरे तो हाथ खुट्टा अविनाश में झुमझुम करवास हंगाम बनाओ मेरे के एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक जो तनाव थाके हिराम भिंदी रात भर जागरण जस्ते बस पर्स तर यह सड़े रोग उपचार हमजी औषधालय में हो त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेर्दैन हो त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झुमझुमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुपकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
2: एभरेज डेन्टल क्लिनिक सुलु दुपकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
6: आज मेरो जन्मदिन हो याद त छ नि
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भन्नु र आँखा बन्द गर त
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
7: ल अब आँखा खोल त
6: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र तपाईं कहाँबाट हुनुहुन्छ हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, बाउबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अंशको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सुनि दुत्कुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड बजरपालिका उदानगर पाँच चमेलीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा चमेली समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 2 3।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उनानब्बे 5 सहेरी सोलुखुम्बु।
2: अत्यन्ता दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे पक्कै पाउने। ओह अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या
3: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
2: बिजुलीको सामान लिन काठमाडौँ किन जाने हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
3: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुने भयो सुनि दुपकुण्ड नगरपालिका ओडानीमा पासमा उनीहरूको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
3: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
2: यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरुनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सोलु दुपकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुज सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन।
7: बा बाबा मन आज सुझाने मन छैन आज जाने नि है
8: नो के भन्छ सुन्छ भन्नु
7: होइन यतिकै जाने मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले हुन्छ
8: कुरा त्यस्तो थियो जाने म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
9: नमस्ते कति टाइमले पाल्नु भयो
8: आज रिनाले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले बित्नुहुन्छ भन्दैथि
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
10: नमस्ते म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

I'm a little bit of a

0: Kusana, sungguh-sungguh. Anggung mana di bangku-bangku? Kutu perlu warga jiran atau buk siri ni? Ya, ini ni tu susah.
1: Soita, tiada orang kau ke khas khusus orang desa. Kiba bana ta? Kiba ini mis? Mali suni sakai. Yerah buksa buksi bannya mudai na? Yota samajik abusas matra ho. Mujur, kasele buksi ko aruplan, kupun, pipun, pira dimu wa? Gali bici tu bannya mudai na? Kisto kare samajik aparad ho. Buksi ko aruplan ni, kupit garne, tatha pira dimu lay 10 persen kait, raw 50,000 dekhi 1 lakh rupiah sume jariwana huncha. Buksi arup lagai ra, kupit, angga bangga garne lay 10 persen kait. सँगै जान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
2: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गर्नु समाजलाई सभ्य बनाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुस् न बस्नुस् त के हो
4: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ टराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
5: एकचोटि तोलेर अनि खाना कति खान्छ
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैन यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु

Di pasar kan, di Jepang pun.

0: त्यसो भए उनीहरू सिनेमा के भएको छिटो गए पनि अनि एक्लै बस्न रुचाउनुहुन्छ। बिगाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छेहरू के भएछ त, दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन, सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लैना दिदी सम्झाइ दिनु पर्यो। यो त लागौसु कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त, कतै लागौसु त भाइ के भएको तिमीलाई भन त।
1: खै दिदी के हुन्छ, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले कुनै मिनी भन्नु नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेको छ, छाड्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने तिमी गर्दैछु सम्झ त। हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो सेवकलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर, सुधार्नु पर्ने नि।
2: बारिशमा लज सृजना गरी धुमकेटी तुलाउने वस्तुवा पदार्थ नागु पदार्थ वा नहुन सक्यो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रूपमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती मालु लागू औषध वित्त समाज निर्माणका लागि तिनका सांसद कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा पूर्ण रूपमा जारी सन्देश।
0: आज त तिमी धेरै मर्नु थकित देखिन्छौ, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हो, अपराध हो।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार।

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त खानै छैन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन
1: मृदाका कारण आज मैले फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
3: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुखले भेटेको क्यान्सर छ बाँचेर पनि मलाई तुम्ने भयो म अलिकति पनि हिँड्न सक्दिनँ श्वास प्रश्वासमै समस्या देखियो धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँच्छ नेपाल सरकार विज्ञापन बोर्ड
4: के भयो के पो हल्ला चल्न हो यो
5: के हो लो डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
4: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई पनि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको हिमालको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
6: हो त है हामीले त ध्यानै नदिएको
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
7: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार खोला खाँदा निर्देशन
8: यहाँ साउजीको हुनुहुन्छ यता
9: बोलाउनुहोस्
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए के पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको खुजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
9: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन

0: सुना सु सुना सु सुना
1: टूट देखिए
0: यदि तपाईंको वर्षमा समसात पैतारा घुमको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट छुट्टी पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768 अङ्कमा 9852055768। प्रस्ताव आधार सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083/84 स्वीकृति वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा काली समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम हो पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मावतीको प्रभाव क्षेत्रभित्र रेखाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार छाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्ताव आउने व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह रहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082/83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082/83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी एकै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरूको सम्बन्धमा नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5,00,000 वा सोभन्दा बढ़ी अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385 130 5845 7576 सम्पर्क गर्न सक्नुहुन्छ। गणेश सिंह समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आउँछ नानी, यहाँ हेर त, यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउनु खोज्नुभयो तपाईँले। मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
3: ए नानी के भने के भयो
4: बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्छु?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उहिरी वा जानकारी गराउँ।
6: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाउँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सफलता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन नियमल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यसित खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रद्दीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण
7: प्रतिवेदनको प्रतिलिपिए, संचालकको नागरिकता प्रमाणपत्रको प्रतिलिपिए, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्ययोजना लागत विवरण निर्देश सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन मानी 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीको लागि कार्यालयको सम्पर्क नम्बर 08-35-130 र 98-69-5546 मा सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
8: युपिएल रेस प्रतियोगिता तेस्रो संस्करण संचालन हुने सम्बन्धी सूचना। यस हाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तदनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट युपिएल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष लाग्छ भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ, प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भूटवेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भूटवेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक भूपेशलाई सम्पर्क नम्बर 98-42-81-40, सदस्य रामकुमार राई सम्पर्क नम्बर 98-70-31-35-40। उपस्थित विश्वको परिमिति समय र स्थानीय मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बर अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-67 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भूटवेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ
9: समय भित्र देश पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते हुनेमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भई हेलिकप्टर मार्फत उद्धार गरिनेछ। तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते हुए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
10: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्र विश्वसी गाउँपालिका गाउँ कार्य

सामाजिक कार्यशालाको आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको स्थल खर्करा केतिलास गढी गाउँपालिका सोलुकुमीको लिपुपुकी गाउँपालिका मातृभुकोशी गाउँपालिका र नेचरसम्म गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षित र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेहता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा डाटाका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
तुरन्त रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिङ्ग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैङ्गिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्रश्न उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बालमैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सहित लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेट अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्तप्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सहित हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदायप्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मातृदूतकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864-6491-93 इमेल विष्णु उपाध्याय @samarthifoundation.org त्रिकुटीके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861-2128 इमेल निमा शेर्पा @samarthifoundation.org नेचर सेलेन गाउँपालिका राशी ढुङ्गामा सम्पर्क नम्बर 9840-95-8445 इमेल राशिक ढुङ्गाना @samarthifoundation.org केपिलास्टरी गाउँपालिका शुभ उपक नम्बर 9848-6843-58 इमेल hajal.shubha@gmail.com र ऐसिल खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 97-67-38-43-47 इमेल abhishekshah@samarthifoundation.org रेड पांडा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना गत 2026 अगस्त 26 मा आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जीवनको क्षति

0: 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण सेवा सुरु

I'm not going to lie.

0: 다 섞이고 숨들사 예티카드 된다가 믿고 보세요 예티카드로 인해 무슨구나 예티카드 간직고 심사
1: 맞기고다 하이캐리가라 नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्र को सार्वजनिक
2: सूचना
1: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को सूचना जारी विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस् जिसको हाथ में विद्युत सामग्री न छुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भ्रंशन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नेटको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युत जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03
3: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: Discovery. Если здесь вижу, там его загрузай.
1: सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथिन यसरी जल्ले नै भइहाल्छ नि
2: मिथ्या भ्रम पनि छ
1: के भनेको छ तिमीलाई थाहा थिएन
2: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई बढ्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बाल बालिका सभी को सरोकार आज का बाल बालिका भूलि का प्रदन भाव
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मिलने तसर्थ कसले बाल बालिका दुर्व्यवहार न करो उन्हीं को अधिकार सुनिश्चित कर आठ तंत्र सहयोग करो अनिवार्य रूप में विद्यालय पछाओ बाल मनोभावना बुझे शिक्षण शिकार क्रियाकलाप में सहभागी कराओ
0: कहीं कतई बाल बालिका मधि दुर्व्यवहार भेखना स्वयं न बस संबंधित निकाय में उजुरी करो बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो
1: अस्ट्रेलियन एज अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में भूत नेपाल द्वारा निर्भित जन संदेश
2: हेलो
3: हेलो बहनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जान
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझौ
2: ए शहरमा मात्रै होला नि
3: कहाँ अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव कर्काप वा स्वच्छ सारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जोड्नेछ।
1: हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आम चिन्तन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा आयोजितमा जन सन्देश
2: मानव देश विघन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मजलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक सम्बन्ध तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति सामान्य तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिए तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। छ। जानकारी का लागि मकालु बरुङ राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुङ राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एग्रेसलिङ प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा चेरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्र।

सिक्ने मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेमको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी हुन सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेमछिन साङ्गे राङजुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेमको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कैंटीन रसपुर हिंदी को कृषि प्रबोधन कार्यक्रम संचालन होने संबंधी सूचना कृषि कैंटीन रसपुर हिंदू को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राइमरी कृषि प्रबोधन कार्यक्रम संचालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रही शिक्षित कृषक संघ कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aksolukumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गरी कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको मान्यता वा भाडाको जग्गा खेती भूमिमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-130 98-69-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार बाली संरक्षण विद्युत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुचुकुन्द नगरपालिकाको क्षेत्रमा शिक्षित तथा रोजगारको खुसीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanchar.gov.np खाता बनाउनुहोस् आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला चरणका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली क्षेत्रको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9834191155 उपाध्यक्ष 9849151089 कार्यालय प्रमुख 9849151956 र कार्यालय सहयोगी 9862682757 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट मिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ सेप्टेम्बर परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9863868 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
4: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
3: बुझाउँ
5: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
6: ए बाबु नैन मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ तिमीसँग भन्दान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने उपचार कता गराउने होला
7: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुने करार छ थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेर पनि हुन्छ हामीसँगै अरूसँगै जाउँ
8: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सोमबार हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार बाजुक्ने सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986
1: फोन 9824417718 9843439696 र 9861330472 अंगी औषधालय सोलोदूत कुंड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नंबर ओडा कार्यालय केही अगाडी
9: आया मेरा भी दोष है तो बिरामी हो क्या हो
10: तीन दिन देखी दाद दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
10: हो र के डेन्टल रे
1: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
9: हाम्रा सेवाहरू
1: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
11: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय आउटलेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746584387
12: हेरो आज मेरो जन्मदिन हो याद त छ नि
13: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुलिनँ र ल आँखा बन्द गर त
12: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
13: ल अब आँखा खोला त
12: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सिं चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी बाङबारी तिलहरी लगायतका गर गहना मेटको भाइमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिंह चाँदी उद्योग सुनिदुत कुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
14: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
15: सोलुदूत कुण्ड नगरपालिका हुँदा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ गुरु दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
14: सम्पर्क नम्बर 98578703 5 र 98130034239
15: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 पहेली सोलुखुम्बु।
6: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारको 4-4 वटा पसल चढे कतै पाउनु। अब सामान काठमाडौँ नै जानुपर्ने हो कि क्या?
14: धत बहिनी, तिमी पनि कस्तो समयमा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
14: ए हो र दिदी, कहाँ पाइन्छ?
6: म त खोज्दा खोज्दा थाकिसके हौ।
14: नसुनु बहिनी, सुरु दुखुम्ब नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खुसी त्यही तयार।
6: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
14: यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
16: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु गुरुनारायण श्रेष्ठ 97-63-0057-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
17: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
17: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
17: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
17: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन।
18: बाबा, मैले आज स्कुल जाने मन छैन, आज जाने नि है।
9: होइन,
18: यतिकै जाने मन लागेन।
9: यतिकै पनि हुन्छ?
18: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले हुन्छ।
9: ए, कुरा त्यस्तो हो, म पनि तिमीसँगै जान्छु।
19: नमस्ते म्याडम, म रिना गुरुङ।
20: नमस्ते, कति टाइम निकाल्नु भयो?
19: आज रिनाले सिजनमा भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दै थिए।
20: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
21: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
22: क्या खबर समाचार आइसक्यो? अब
23: यत्तिकै पत्ते आइसकेको होला। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मुख्य भ्रामक सूचना हुनसक्छ, यसो नाथेन यसरी जल्ले नै लगिहाल्छ नि।
22: मुख्य भ्रामक हुन्छ
23: तिमीलाई थाहा थिएन?
22: थाहा थिएन।
23: सुन, मुख्य सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
22: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
23: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन टिकिङ गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
24: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
25: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको उत तल्लो घरको हजुरआमा त बोक्सियो नि त्यस्तो त
2: सोता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
1: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
4: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
4: यहाँ यहाँ उभिनुहुन्छ एकचोटि तोलेर अनि खाना कति खान्छ
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तेल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
4: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुधाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिर्न अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिनु जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कलकत्तामा देखिनु जस्तो लक्ष्य त कोटेसी लागौँछ त भाइ के भनेको तिमीलाई भन त
2: साथीले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मिल्नु भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाबै खानुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बिहानी समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
1: मानिसमा लस सिर्जना गरी दुवैचोटि तिनाउने वस्तु वा पदार्थ नागु पदार्थमा नहुन सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थानीय प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रूपमा स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो नागु औषध विकल समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस् आज त तिमी धेरै मर्नु थकी देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिउनु मोबाइल पनि खोज्नु ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् मैले त सोचेकै थिएन यो त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
1: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: ल जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
1: विवाह को सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेद को सूचना अदालत को निर्णय सहित पति वा पत्नी ले दिन सक्छन्।
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना बेलैमा दर्ता गर्न नागरिक को कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मृदाङ्गका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिन मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मेरो तिमीले भयो। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: के भयो? के को हल्ला सुन्न भयो?
9: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्र

0: Pulut.
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसरी गरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन समेत बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
3: यदि तपाईँको बस्नुमा 0-7 घुमको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडे स्थापना केन्द्र एसआरडीसी काभ्रे कुमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपदहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। तीर्था समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-78 अङ्कमा 9-8-5-2-0-5-5-7-6-8

पंचम मंदिर सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि संघ कृषि सहकारी कृषि उद्यमी कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा काली समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याथ लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम गुरु पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मावतीको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुताउने सोलर ब्याग प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन 100 संस्थागत समूह रहकारी

0: समिति आदिले प्रति आवेदन रु 200 को भन्छर राष्ट्रिय वाणिज्य बैंक लिमिटेड को खाता नम्बर 1301202301400 मा राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31210911 मा आवेदन दस्तुर बापत जमा गरी सुको सफल भोचर पेश गर्नुपर्छ। सम्बन्धित कृषक संघ संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यम कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेको आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-131-9875-4576 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभयो र तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
2: ए नानी के भन्ने रहेछ, के भयो?
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: लिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागि तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगियो र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सचेतता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरू
5: हुने यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सुनकुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वेतन नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन मेनल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य एक ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कार्य जातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रद्दीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन मेनुअल 2077को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120 र 9896845376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। यस प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुपोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मनसुन 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भूटमेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भूटमेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्नेदेखि संयोजक भूटेश्वर सम्पर्क नम्बर 9842-8140 सदस्य रामकुमार राई सम्पर्क नम्बर 98 उपस्थित विश्वको उपाधि नीति समय र स्थानीय नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन फोरको रङ्गशाला अनि सुरु हुने नीति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन फोरको रङ्गशाला थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 2 7 अनुराज बस्नेत 98 51 17 24 19 विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57 एभरेस्ट ग्रुप रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ निर्धारित पद अ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते हुनेमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते हुने कुनै अङ्ग भङ्ग अश्ली घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि विश्वासी गाउँपालिका गाउँ कार्यपालिका

0: प्रशंसा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा दिउँसोकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रमण सूची तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नतोडेको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समय नै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारा सन्देश।

0: सबैको सरोकार आजका बाल बालिका भूमिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा

देखने मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेन्दा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यूहरू धर्म गुरूज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेमको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। साङ्गे राङचुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेन्दा नौ दुरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 68 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

क्यान्टिन र सुनसुनीको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनसुनीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aqc@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फन्ड कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा भूमि पूजा जग्गा धनीको मान्यता वा भाडाको जग्गा खेती भूमिमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिनिधि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिनिधि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 98 69 9545 76 मा सम्पर्क गर्न सक्नुहुन्छ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

It's a matter of the night.

0: कोसी प्रदेश इस तरह स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलह सुंदर नगरपालिक क्षेत्र में शीत तथा रोजगार को सूचना रहता युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहता रोजगार दाता सहभागी होना अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https://www.sai.com/.gov.np खाता बना आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गति सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो दुई प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55 उपाध्यक्ष 98-49-51-10-79 कार्यालय प्रमुख 98-49-121-56 र कार्यालय सहयोगी 98-62-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको सिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डी फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पञ्चियार सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-64 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: होइन, मेरो त हात खुट्टा अविनाशमा झुन्झुन गर्छ। विनाशले भण्डारण बनायो, मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हिरान भए पनि निन्द्रा नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सबै अरू सँगै रह
2: यहाँ नफा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0 38 5 20 1

0: हात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
0: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुनु दुध कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुनु खुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746584387
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाएर ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुपादी पसलबाट हो नि विधान सुपादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुम्री बुलाकी बाङदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ विधान र हताल सम्पर्क नम्बर 9742848456 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुरुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामा समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873385 र 9813034243।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 समिति सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको 4-4 वटा पसल चाहे कतै पाउने। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जाने? हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: नसुनु बहिनी, सुनु दुखुम्ब नगरपालिका ओडामिनो 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई थियो। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुलनारायण श्रेष्ठ 97-63-00-87-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन।
7: बा बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि है
8: किन किन सुन्छ भन्नु
7: हैन यसले जाने मन लागेन
8: यति के पनि हुन्छ
7: मैले साइन्सको काम के गर्न सकिन सरले कुट्नु हुन्छ
8: ए कुरा त्यस्तो हो जाहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
9: नमस्ते कति टाइमले पाल्नु भयो
8: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
10: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: साथी हेर्नु के खबर समाचार आइसक्यो भन्छ अनि चाहिँ के हुनु
1: खोजै के आएको यत्तिकै पत्ते आइसकेको सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिठाले भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसरी जल्दै लगिहाल्छ नि
0: मिठा भ्रामक हुन्छ के हुनुको छ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
2: सरकार

0: istana. Sungguh-sungguh, anggaman di bangku-bangku untuk penyelur kau jiram atau buksir ini. Mera, mera ini tersebut.
1: Soita, tini aru kukki khaskus kurang desa, kye bobana ta?
2: Kye bobana mis?
1: Maile suni sake, yada buksa buksi bannu hudai na, yota samajik abusas matra ho. Bujo, kasele buksi ko aru plan, kutni, pitni, pira dinu wa, gali bichiti gornu hudai na, tisto kare samajik aparad ho. Buksi ko aru plaune, kutpit gorne, tatha pira dinu le 10 barsha kait, ra 50,000 dekhi 1 lakh rupaiya samma jarimana huncha. Buksi aru lagaera, kutpit, anga bhanga garne lai. 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ नि
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाउँ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुस् न भन्नुस् त के हो
0: हेर्नुस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ यहाँ उभिनुहोस् एकचोटि तोलेर अनि खाना कति हो खान्छ
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ अब दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई मुना नलाग्ने डर लाग्ने तौल बढ्ने भएको अब टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान शिक्षा साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: तपाईले मेरोसँगलाई के भएको छिटो गर्नु अनि एक्लै बस्न बिसाउनुहुन्छ बिग्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नैना दिदी सम्झाइदिनु पर्यो लो यो त लाग्छ उसको कोलकातामा बस्नु जस्तो लक्ष्य छ त कोटेश लाग्छ त भाइ के भएको तिमीलाई भाइटी भन त
1: खै दिदी के हुनु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मिल भन्नु सकिनँ र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब मैले सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर
0: मानिसमा लज सुविधा गरी धेरैचोटि तिनीहरूले वस्तुमा पदार्थ नागु पदार्थलाई भन्छ थियो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुक्ता हृदयता जोड दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागू औषध विकास समाज निर्माणका लागि तिनीहरूका सांसद कार्यालय सुमुख हो र सुलु एफको संयुक्त प्रयासमा सुरक्षितमा जारी सकोस् आज त तिमी धेरै मर्नु थकी देखिन्छौ के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिउ मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्रै हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् बुबा मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यही हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
0: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
4: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
3: नेपाल सरकार

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त बिजानै भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै थिएन.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार विज्ञापन.
6: हिमपातका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
7: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मि, दोस्रो बच्चा पनि जोगाउन सकिन्न.
6: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि नमलाई तुल्य भयो. म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो. धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँच्छ. नेपाल सरकार विज्ञापन बोल्नु.
8: के भयो? के को हल्ला खुल्ला हो यो?
9: के हुनु? डोजर चलेको नि. अब त हाम्रा दुःखका दिन सकिए. के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ. रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारा पनि सुक्थ्यो. अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ. बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको.
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ. तर वातावरण बिगारेर होइन, वातावरण बचाएर.
11: विकासका नाममा विनाश नियन्त्रण. नेपाल सरकार विज्ञापन बोर्ड.
12: बालक बालिकालाई कानमा लगाउनु पर्नेमा कानुन अनुसार खोला खाँदा निर्देश गर्नुहुन्छ.
13: यहाँ साउजी को हुनुहुन्छ? यता
14: बोलाउनुहोस्.
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने.
14: हजुर, रेडियोले त भनिरहन्छ नि तिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु. हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका. तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ. तपाईँ हामीसँग जानुपर्छ. हिँड्नुहोस्.
14: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको. त्यो यसरी गराउनु हजुर.
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ. 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ.
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ. बाल श्रम अनुगमन

0: सूचना सूचना सूचना
1: कोर्ट देखिए
0: यदि तपाईको दशमत समसा पोतारा घुमको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काफी पनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट छुट्टी पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। सब जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान निर्णय 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित मतभेदका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रम ग्रुप पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी

0: पर्यटन देश रोपने उत्पादनशील अनुजी बगैचा भैया की सक्षम कृषि सहकारी कृषि उद्यमी और कृषि फर्म उत्पादन क्षेत्र में सरकारी अधिकतम साझेदारी प्रतिशत लागत को अधिकतम बजेट 5 लाख कार्यक्रम को लक्ष्य एक प्रस्ताव पेश कर सकने साझेदार न्यूनतम 5 रूपये फलफूल सुताने 16 बैग प्रबंधन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश कर सकने साझेदार क्षेत्रफल में तरकारी खेती कृषक समूह कृषक सहकारी कृषि उद्यमी कृषि फर्म कार्यालय तोकिएको ढांचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषक को हक में प्रति आवेदन रू 100 संस्थागत समूह सहकारी फर्म समिति आदि प्रति आवेदन रू 200 को भूषण राष्ट्रीय वाणिज्य बैंक लिमिटेड को खाता नंबर 1301201301401 में राजस्व शीर्षक 14229 कार्य कोड नंबर 1320109011 में आवेदन दस्तुर बापत जमा करी सुख सकल गोचर पेश कर संबंधित कृषक समूह संस्था फर्म को दर्ता तथा नवीकरण प्रमाण पत्र को प्रतिरूपी समूह दर्ता को पैन व भैट को प्रमाण पत्र को प्रतिरूपी आर्थिक वर्ष 2082-83 को कर चुक्ता को प्रमाण पत्र को प्रतिरूपी कृषि सहकारी निजी उद्यमी कंपनी का हक में गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण को प्रतिवेदन को प्रमाणित प्रतिरूपी स्थानीय तह को कृषि विकास शाखा को सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीन को स्वामित्व खुलने गरी जग्गा धनी पूजा जग्गा धनी को नागरिकता वा भाड़ा को जग्गा खेती भूमि में 5 वर्ष वा स्थायी संरचना का लागि कमती में 10 वर्ष को समझौता निवेदक को नागरिकता वा परिचय खुलने प्रमाण पत्र समूह तथा सहकारी का हक में कार्यक्रम माग को बैठक को निर्णय को प्रतिनिधि आवेदक ने दुहरो पर्ने गरी एक ही कार्य का लागि अन्य निकाय अनुदान नलिने सो घोषणा आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्र को प्रतिनिधि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजात पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव शुल्क रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्ष भित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वार्षिक भन्दा बढ़ी अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराउँछ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-5130 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। बाली संरक्षण अधिकारी किन्सु ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पर्खुस् है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो नमस्ते।
2: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभयो त तपाईँले। मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
2: ए नानी के भन्ने रहेछ के भयो
3: भन्नुहोस् न। ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: ल किन दिन्छ
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083

वार्षिक को स्वीकृत वार्षिक संघीय सफलता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति

काण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति पनि गहिरो प्रकाशको छौ। उही राष्ट्रिय विपत्तिको हिजोलाई गम्भीरतापूर्वक ढुङ्गी उत्तर म्याराथनको मिति सारेको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रमप्रति जुटाउनु भएको अतिथि चर्क र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सुन्न तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Surya Film. The studio time.
2: It's 4 PM.
0: टाइमचेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्गुन नगरपालिका 5 सोलुखुम्बु
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना गत 2026 अगस्त 20 मा आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं सही राष्ट्रिय विपत्तिको बुझीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ
2: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण विभाग सोलुखुम्बु
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो

0: पो हुन सक्यो लौना दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा बस्ने जस्तो लक्ष्य छ त कोटेश लागौसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के हुँदैन साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मेरो कुनै नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार गर्नु
0: बारिशमा लज सुजना गरी धुबेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साटन उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुखाप र भित्रमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते मालो लागू औषध विकास समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस् आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
3: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
2: नेपाल सरकार विज्ञापन
0: खै जन्मदर्ता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: ल जन्मदर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भन्यो
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन बोर्ड
1: मृतका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
1: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो।
6: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
1: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।

0: के भयो के को हल्ला सुन्दा भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदै निर्देश समर्थ छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन समय

0: सूचना सूचना
1: तोट देखिए
0: यदि तपाईंको दशामा सोमसात पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
2: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
0: अंकमा 9853055768।

प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुमको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान निर्णय 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मिथिले 21 दिन असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू, अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम, उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू, कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-3-1-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-21-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
0: हुन्छ हुन्छ पठाउँछ है ए नानी छोरी
2: हजुर
0: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो
0: हजुर
1: त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
0: ए नानी के भनेर छ के भयो
2: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
0: दादिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कार्य जातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित प्रस्तावको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु रेस प्रतियोगिता तीसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यसमाथि दुपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू ट्रेल रेस 48 किलोमिटर प्रति
6: प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन उनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्नेदेखि संयोजक युगेशलाई सम्पर्क नम्बर 98-42-81-56 सदस्य रामकुमार राई सम्पर्क नम्बर 98-70-31-37-40 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60 अनुराज बस्नेत 98-51-17-24-19 बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते हुनेमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते हुने कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिका

चालक आवश्यकता सम्बन्धी सूचना। कार्यस्थल खोटाङको ऐसल खर्क र केतिलासगढ़ी गाउँपालिका, सोलुखुमुको लिपुपुखे गाउँपालिका, मातृभुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ़ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा बढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्ष सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ़ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ़ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीड़न सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रवर्धन गरेर लिंग जात उमेर क्षमता
समानतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहलहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। के पढ्नु अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाइ र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मापे दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लिखुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमा शेर्पा @samarthifoundation.org नेचा चलन गाउँपालिका राजी ढुङ्गाना सम्पर्क नम्बर 9840195848 इमेल राजीव ढुङ्गाना @samarthifoundation.org केपिनाथ चोरी गाउँपालिका पूर्व उपक नम्बर 9848648358 इमेल hajal.shiva@gmail.com र ऐसी खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767383347 इमेल अभिषेक शाह @samarthifoundation.org रेड पांडा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो सतर्कता छौं। सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यानदी उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दुख्नु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुधार सुलुकुन्दु।

0: नेता सबै बिर्सिसकेका छन्। आफ्नो दल युनिटी कार्पेट को विगत तीन दशक देखि सुंदर साथ यति कार्पेट कि कार्पेट को पछाड़ी यति को लोग हमें नबिर्सा यति कार्पेट कार्पेट को शीर्षा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
2: सम्पूर्ण
1: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
3: समयमै महसुल गर, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: पहिलोपटक बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुकीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेपालद्वारा योजनामा जारी सन्देश।

0: शराब बेच्ने ठाउँ तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय यदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली, मुम्बु नेटवर्क प्रणाली, एभरेस्ट लिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-37-34। अध्यक्ष पासाङ शेर्पा। चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक चेरे।

निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्त जनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेलछिन साङ्गे राङजुङ रिम्पोछे सेङदा तुङकु रिम्पोछे तुङकु नुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

विज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि विज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत नागरको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385120130 वा 9869745076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय शिव तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खुसीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://thai.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9833-9191-55 उपाध्यक्ष 9849-51-10-79 कार्यालय प्रमुख 9849-51-56 र कार्यालय सहयोगी 9862-76-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको ऊ त्यो पढ्नु घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त।
2: सरिता तिमीहरूको के खास खुस पुऱ्याउँदैछ के भयो भन त?
1: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Namaste, Doctor Sir.
1: Namaste. Bansnus na. Bansnus ta? Kiyo?
0: Inimus na, Doctor Sir. Mero bacha rati ramo sam nirona pani sakdai na. Bela bela na urcha tarasa. Taku dukhyo bancha. Ki garnu hola?
1: Yo dong sai chuki tole ro. Ani khana kati ho khanchan?
0: Khana ta khancha. तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ नि डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट
3: जोगाउनु
4: जंगल को सीमा मेरे अंदर

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
2: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
5: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
6: आज मेरो जन्मदिन हो याद त छ नि
7: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
6: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
7: ल अब आँखा खोल त
6: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सुनि दुत्कुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी

Show.

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98130034
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका उडा नम्बर 5 पनेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
2: नसुने बहिनी, सुनु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलू दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सोलु दुखुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन।

0: بابا من از استودانی منزینو از زنی نمیایی؟
1: نه، چی بود؟
0: مایل ساینس کو پانچه گرنا ساکینو سوالی کنی اونسا
1: کورا تیسکو پرو لایرا مو پلی کم سنگی جانچو नमस्ते मैडम म रीना बुबु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भन्यो साइन्सको परीक्षा गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैथि
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: क्या खतरा समाचार आई सको अब से
5: आए पत्ते आई सको रोहन सामाजिक संजल में आने में इतनी पत्ते आने पर्च मिथ्या भ्रामक सूचना हो सकता
6: सूर्य फिल्म स्टूडियो टाइम
7: 6 PM साझ को 6 बजे
8: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दुर्कुमा नगर पालिका 5 सोलू कुंभ

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: उभय रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेको स्वागत छ। नेपाल दर्पण सुरु मुख्य खबरका शीर्षकहरूबाट
4: चार दिनदेखि अवरुद्ध बीसी राजमार्ग र कान्ति लोकपालदेखि सञ्चालनमा बाढ़ी पहिरोले अवरुद्ध अन्य सड़क तीन दिनभित्र खुलाउने तयारी दशैंमा ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी
5: दशैंमा म सबैजनालाई के आश्वस्त गराउन चाहन्छु भने ढुक्कसँग पूर्व दशैं पर दशैं घर जान सकिन्छ त्यसको केही पनि समस्या छैन बाटोहरू अब स्मुथै हुन्छन्
3: संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति प्रधान न्यायाधीश चबरालाई पक्राउ गर्दै उद्धार गरेको सरकारका प्रवक्ताको जिकिर
4: चाडपर्वको मुखमा तीनतर्फका तीनवटै नाका बन्द हुँदा बजारमा महँगी बढ़ने चिन्ता कोदारी तातोपानीमाका संचालनमा ल्याउन सरकारको पहल
3: सुरक्षा चेतावनीका बावजूद मलेसियाले रोहिङ्ग्या शरणार्थीलाई फिर्ता पठाउन थाल्यो हिरासत केन्द्रमा कठिन परिस्थितिका कारण सुरेश पठाउन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त
4: को चर्चाका कारण आफ्नो गोपनीयता घुमेको के भनेका गोलकिपरको गुनासो
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्वतन्त्रको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-35184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: मेरो कपडा प्याकिङ गर्दा सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध क्यान्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0 54 94 33 4 93 5 55
3: नेपाल दर्पणमा अब खबरको सिलसिला अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध डीपी राजमार्ग आजदेखि खुलेको छ बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बनाएका ठाउँमा अस्थायी डाइभर्सन बनाएर र पहिरो पछाएपछि गाड़ी चल्न थालेका हुन् जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 चौकी डाँडा रूसी गाउँपालिका 7 कटुङ्गी तथा 400 बेसी वडा नम्बर 8 गिम्बी बेसी र वडा नम्बर 11 मान्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो सड़क खुले पनि नदीको बहाव र सड़क अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न काभ्रे प्रहरीले आग्रह गरेको छ यस्तै पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी नजिकै 40 मा सड़क अवरोध कायमै छ अरण्यको राजमार्गको धुलिखेल खावा खण्डमा पहिरो हटाएर गाड़ी चल्न थालेका छन् काठमाडौँ भेटौँडा जोड्ने मुख्य सड़क कान्ति लोकपथ पनि आजदेखि खुलेको छ सड़क अवरूद्ध भएर काठमाडौँमा रोकेका ट्रक तथा ठूला बसहरू क्रमशः गन्तव्यतर्फ जान शुरू गरेका छन् काठमाडौँको कलंकी बल्खु भक्तपुरको सूर्य विनायक लगायतका ठाउँमा गाड़ीको चाप बढ़ेको छ
4: यसैबीच काठमाडौँ उपत्यकालाई बाहिर जिल्लासँग जोड्ने मुख्य सड़क पृथ्वी राजमार्ग बन्द छ देशका धेरै जसो ठाउँमा अरू सड़क खण्ड पनि बन्द छन् अस्ति आइतबार दिउँसोदेखि झरी नकिएपछि पहिरो खुलाउने प्रयास पनि भइरहेको छ तर धेरै ठाउँमा ठूलो पहिरो खसेकाले खुलाउन समय लागेको हो पछिल्लो समयमा बाढ़ी पहिरोले अवरूद्ध सड़क अझै पूर्ण रूपमा खुल्न नसक्दा लामो समयदेखि कामले सड़क यात्रा गर्नेहरूमा चिन्ता बढ़न थालेको छ सड़क खुल्न नसक्दा नजिकले गरेको दशैंमा घर जाने र बसको टिकट काट्ने चिन्ता पनि बढ़न थालेको छ यसपालिको दशैंमा घर जान मुख्य राजमार्ग लगायतका सड़क खुलाउनका लागि भइरहेको प्रयासबारे साथी सम्झना महाजनले सड़क विभागका प्रवक्ता इन्जिनियर सुबराज गोपालसँग कुरा गर्नुभएको छ
5: यो सिजनमा 1,000,000 भन्दा बढी नै क्षति भएको छ विशेष गरी चाहिँ हाम्रो गण्डकीको क्याचमेन्टमा कालीगण्डकी कोरिडोर मर्सिङ्गी कोरिडोर लगायतमा अलिकति बढी क्षति भएको छ बीपी हाइवेमा पनि अलिकति क्षति भएको छ पृथ्वी हाइवे पनि क्षति भएको छ तर अब यो किसिमको पानी पर्दाखेरि अरू बाटोहरूमा एक्सपेक्टेडै हो भने कालीगण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोर मनाङ्ग्रो भुक्तान गर्ने बाटोमा चाहिँ हामीले एक्सपेक्ट गरेको भन्दा बढी क्षति भएको
6: छ एक ठाउँबाट अर्को ठाउँमा जोडिनको लागि यी सड़कहरू मर्मत संहार गर्नको लागि कति समय जति कुर्नु पर्ने
5: अहिले काठमाडौँ जोड्ने सड़कहरू 1 रूपमा 100% आइसकेका छन् पृथ्वी हाइवे बीपी हाइवे लगायतका अहिले हामी मेन नेटवर्कमा कनेक्टेड छौँ अब हाम्रो मेन कनेक्टिभिटी बाँकी भनेको कालीगण्डकी कोरिडोर र मर्सिङ्गी कोरिडोर हो मनाङ र मुस्ताङ गर्ने 3 दिनभित्र चाहिँ मुस्ताङसम्म हामी काम गर्छौँ मनाङको हामी हेर्दैछौँ त्यो पनि हामी सकेसम्म छिटो खोल्छौँ त्यो दसैँ अगाडि हामी सबै नेटवर्कहरूलाई चाहिँ स्मुथली फङ्सन हुने गरी काम गर्नको लागि हामी त्यही अन्तर वर्कआउट गर्दा छौँ
6: के आधारहरू छन् जसले गर्दाखेरि चाहिँ वास्तवमै यसपालि दसैँमा घर जान सम्भव होला सुरक्षित होला भन्ने चाहिँ
5: होइन आधार भन्दा पनि कस्तो छ भने यो हाम्रो बर्खा अनएक्सपेक्टेड बर्खा हो तर त्यसलाई हामीले तयारी अवस्थामा पनि थियौँ यहाँ पानी आउन सक्छ यहाँ बाटो ब्लक हुन्छ भनेर हामीले मिसिनहरू सबै ठाउँमा डिप्लोय गरेका थियौँ त्यही अनुसार चाहिँ हामीले एज फास्ट एज पोसिबल हामीले त्यसलाई त्यो पनि गर्न सक्यो खोल्न पनि सकियो त्यही भएर चाहिँ हामीसँग चाहिँ विभिन्न ठाउँमा 240 मिसिनहरू स्ट्यान्ड बाई छन् यो पानी परिहाल्यो पहिरो गइहाल्यो भने त्यसलाई खोल्नको लागि चाहिँ हामीसँग स्ट्यान्ड बाई पनि छन् हाम्रो टिमहरू पनि स्ट्यान्ड बाई हुनुहुन्छ हामीसँग चाहिँ यो अनलाइन मेकानिजम पनि छ कन्ट्रोल मेकानिजम पनि छ विभागदेखि हाम्रो संघीय सड़क सुपरिवेक्षण अनुगमन कार्यालय डिभिजन सड़क कार्यालयहरू दसैँको लागि बाटो खोलाउनको लागि चाहिँ सबै स्ट्यान्ड बाई पोजिसनमा विथ मेसिन विथ म्यान पावर विथ फुल रिसोर्सेस हामीसँग अहिले बजेटको कमी पनि छ होइन आवश्यक परे पनि जति पनि खर्च गर्न सक्नु गरी चाहिँ हामी रोड बोर्डले चाहिँ इमर्जेन्सीको बजेट पनि विनियोजन गरेको छ। त्यो सन्दर्भमा पुँजी सञ्चालनमा आउँछन् त्यसमा सबैजना ढुक्क हुन्छ। चारवटा संघीय सड़क सुपरविक्षण अनुगमन कार्यालयहरू फिलफिलमा छन्, एउटा दमकमा, एउटा काठमाडौँमा, एउटा पोखरामा र एउटा सुर्खेतमा। त्यहाँ चाहिँ सहसचिव लेभलकै सुपरिन्टेन्डेन्ट इन्जिनियरले चाहिँ नेतृत्व गर्नुहुन्छ। उहाँहरू चाहिँ अहिले पनि फिल्डमा हुनुहुन्छ, जहाँ जहाँ थुप्रो ड्यामेज छन् त्यसलाई अनुगमन गरिराख्नु भएको हुन्छ। डिभिजन प्रमुखहरू हुनुहुन्छ, सबैजनाले चाहिँ रेगुलर रुटिन मोनिटरिङ अब्जर्भेसन गरिराख्नुहुन्छ। हामी विभागबाट पनि हाम्रो लेभलमा सबै डाटाहरू इन्फर्मेसनहरू कलेक्सन गर्ने, दुई घण्टामा अपडेटहरू लिने र त्यसलाई चाहिँ कहीँ केही समस्या छ भने प्रम डिभिजन मेकिङ छ हाम्रो विभागीय हिसाबमा हुनुपर्ने निर्णय पनि तुरन्त हुन्छ, फिल्ड लेभलको निर्णयहरू पनि तुरन्त हुन्छ। हामीले चाहिँ अनुगमनको पार्टलाई एकदम कन्टिन्युसली रेगुलर मोनिटरिङ गरिरहेको छौँ। लगभग तिन दिनभित्र सबै सञ्जालहरू खुल्छन्, हाइवेको सञ्जालहरू यस्तो छ। दसैँमा सबैजना ढुक्कैले घर जान सकिन्छ, समस्या छैन। जुन हाम्रो रेगुलर मर्मत कामहरू पनि गरिरहेको छौँ विभिन्न हाइवेमा, विशेष गरी अहिले क्षति भएको बाटोहरूमा बिपी हाइवे स्मुथली सञ्चालन आउँछ। बिपी हाइवे स्मुथली सञ्चालन आउने बित्तिकै पूर्वको नेटवर्कमा समस्या भएन, पृथ्वी हाइवे सञ्चालनमा आउँछ। त्यो भइसकेपछि पश्चिमबाट चाहिँ चितवन हुँदै पश्चिम जोड्ने पनि समस्या भएन। अरू बाटोहरू पनि हामी रिकरेन मेन्टेनेन्स रुटिन मेन्टेनेन्सहरू कन्टिन्युसली गरिरहेको छौँ। त्यो हुँदाखेरि खाल्टापल्टी पुर्ने कामहरू पनि हाम्रो कन्टिन्युस भएको हुनाले ढुक्कसँग पुर जसरी पर जसरी घर जान सकिन्छ, त्यसमा केही पनि समस्या छैन। इनकेस काहीँ चाहिँ पहिरो आइहाल्यो, केही समस्या परिहाल्यो भने पनि तुरन्त खोलेर हाम्रो बाटोहरू सञ्चालन गर्छौँ।
4: हुनुहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर सोमराज नेपाली। नेपाल दर्पणमा फेरि खबरकै सिलसिला। असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबर भ्रामक रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सूचना निकाल्दै असोज 17 गतेदेखि ठूलो वर्षा हुने भन्दै सर्वसाधारणले विभागमा सोधपूछ गरिरहेको प्रति ध्यान आकर्षण भएको जनाएको छ। विभागले यस्तो कुनै पनि पूर्वानुमान नगरेको र पछिल्लो मौसम गतिविधिमा खासै फेरबदल नदेखिएको स्पष्ट पारेको छ। भीषण वर्षा सम्बन्धी भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल मार्फत नफैलाउन आम नागरिकलाई अनुरोध समेत गरेको छ। साथै मौसम सम्बन्धी सही र आधिकारिक जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालबाट नियमित सूचना लिन विभागले आग्रह गरेको छ।
3: लगातारको वर्षापछि गएको आइतबार भट्टे खोलामा लेडो सहितको ढुङ्गा गिटी बालुवाले थुनिएको मस्यादी नदी खोल्न शुरू गरिएको छ। नदी थुनिएर बनेको पाललाई खोल्न थालेको मनाङका सहायक प्रमुखिला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको र एक्सकाभेटर लगायतका उपकरण प्रयोग गरेर केही मात्रामा काम शुरू गरेको जिल्ला प्रशासन कार्यालयको भनाई छ।
4: भएको असोज 8 गतेदेखि अस्ति 11 गते

0: पुरुष र नौ महिला तथा बाढ़ी ठूलो वर्षाबाट चार पुरुष र तीन महिला ज्यान गुमाएका छन्। यस्तै चारजनाको अवस्था भने थाहा हुन सकेको छैन। आठ जना घाइते भएका छन्। 1082 परिवार प्रभावित भएका छन्। सीधे कुरा प्रश्न विचार यो हो उज्जवल रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: एमडीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक निम्न ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले चार दिनदेखि अवरूद्ध गीति राजमार्ग र कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा जसले ढुक्क भएर यात्रा गर्न सकिने सड़क विभागको दावी। असोज 17 गतेदेखि लगातार 3 दिन ठूलो वर्षा हुने भन्दै सामान्य सञ्चालनमा फैलिएको खबर। भ्रामक रहेको मौसम विभागको भनाई 3 दिनको अवधिमा विपत्नु परे 27 जनाले ज्यान गुमाए लगायत खबर प्रस्तुत गरे। नेपाल दर्पणमा बाँकी खबर। सरकारले चण्डी विजयमती सेवा पशु बच्चा तथा मासु जाँच र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन संशोधन गर्न बनेका 3 विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। आज बसेको मन्त्री परिषदको बैठकमा यस्तो स्वीकृति दिएको हो। यस्तै स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 2.07 करोड अमेरिकी डलर अर्थात झण्डै 3.17 करोड रूपियाँ भन्दा बढ़ीको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले वैदेशिक अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संगठन निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा उपयोग गर्ने पनि स्वीकृति दिएको छ। कमला ढाकी भर पथलेया सड़क खण्ड, गर्जान खोला र बनेखी खोला जनपद तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुम र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्ने समेत मन्त्री परिषदले स्वीकृति दिएको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलुङ र शमशेर जबरालाई पक्राउ नगरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले दावी जिकिर गर्नु भएको छ। परिवारकै तर्फबाट सुरक्षा माग भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँलाई उद्धार गरी सुरक्षित ठाउँमा राखेको प्रवक्ता पोखरेलले बताउनु भएको छ। यता उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासँग राष्ट्रिय मानवाधिकार आयोगले आज बयान लिएको छ। पुञ्चोकमा रहेको आयोगको कार्यालयमा पुगेर खड्काले लिखित बयान दिनुभएको हो। एसएसपी खड्कासँग बयान लिएको आयोगले जनाएको छ। पूर्व प्रधान न्यायाधीश चोलिङ्ग शमशेर जबरालाई भेट्न गएको आयोगको टोलीलाई आइतबार प्रहरीले भेटघाटमा रोक्न गएको थियो। जबराको अवस्था बुझ्न गएको आयोगको टोलीलाई प्रहरीले गेटबाट फिर्ता पठाएपछि आयोगले त्यसमा आपत्ति जनाएको हो। नेपाली कांग्रेसले 15 महाधिवेशन 2 दिनपछि सारेको छ। यसअघि 16 गतदेखि शुरू गर्ने भनेको महाधिवेशन बाढ़ी पहिरोको कारण असोज 18 गतदेखि गर्ने गरी कार्यसूची सार्वजनिक गरेको हो। कांग्रेसले असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा महाधिवेशन उद्घाटन गर्ने र 19 र 20 गते बन्द सत्र सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। असोज 21 र 22 गते पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेद्वारी दर्ता, मतदान र मतगणना सहित निर्वाचन गर्ने तयारी छ। झण्डै 7,000 प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्द सत्र दुवै मञ्चमै गर्ने तयारी छ। प्रतिनिधिहरूको नाम दर्ता भने असोज 16 गतदेखि नै शुरू गर्ने कांग्रेसले जनाएको छ। बन्द्र सत्रमा 7 प्रदेशका छुट्टाछुट्टी समूह बनाएर राजनीतिक, सांगठनिक, समसामयिक तथा नीतिगत प्रस्तावमाथि छलफल गराउने तयारी छ। यसैबीच कांग्रेसभित्र संस्थापन समूहले महाधिवेशनको तयारी अघि बढ़ाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देवापक्षीले पनि छुट्टै र समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। देवापक्षीले असोज 15 गते पर्सीदेखि एउटा अधिवेशन शुरू गर्ने तथा आउँदो मंगिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। यससँगै कांग्रेसभित्र दुई पक्षले समानान्तर रूपमा महाधिवेशनका गतिविधि अघि बढ़ाएका छन्। यसैबीच गण्डकी प्रदेशका पूर्व मन्त्री राजीव गुरूङ अर्थात दीपक मनाङले कांग्रेसको देउवा पक्षमा प्रवेश गरेका छन्। अध्यादेश निष्क्रिय भएपछि कानूनी रूपमा निष्क्रिय भएका केही व्यवस्था फेरि कायम गर्ने बाटो खुलेको छ। सरकारले ल्याएको केही नेपाल ऐनको व्यवस्था जोगाउने विधेयक 2083 प्रतिनिधि सभाबाट आज सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफल भयो। छलफलपछि विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले मनसुनगरी विगतबाट क्षतिग्रस्त सड़क तथा पुनर्घरको पुनर्निर्माणलाई तीव्रता दिन जोखिममा रहेका वस्तु सुरक्षित ठाउँमा सार्ने र विपद व्यवस्थापन संगठनलाई थप प्रभावकारी बनाउने सरकारको ध्यानाकर्षण गराएका छन्। मानव जलवायु परिवर्तन तथा घटेपछि त्यसले विपद सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रपाल संसदीय दलका नेता गणेश प्रधानको एकलम्बी जारी परेको छ। यो सँगै उहाँ यो विशेष समितिको सभापति बन्ने पक्का भएको छ। संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो 2 बजे चुनाव हुँदैछ। उहाँलाई प्रतिनिधि सभाको प्रतिनिधित्व गर्ने सबै दलका सांसदले समर्थन गरेका छन्। दशैं तिहार जस्ता मुख्य चाडपर्व नजिकले गर्दा चीनसँगका तीनटै व्यापारिक नाता बन्द भएपछि स्थल मार्गको व्यापार र आपूर्ति व्यवस्था प्रभावित भएको छ। लगातारको वर्षा बानी पहिरो र सड़क तथा पुलमा भएको क्षतिका कारण तातो पानी रसुवागढ़ी र कोरला नाका हुँदै हुने व्यापारिक आवागमन प्रभावित भएको छ। तीनटै नाका एकपछि अर्को हुँदै बन्द भएपछि दशैंका लागि चीनबाट ल्याएका ठूलो परिमाणका सामान बाटोमा रोकिएका छन्। सबैभन्दा पुरानो तातो पानी खासा नाका पहिरोको जोखिमका कारण यसअघि नै बन्द थियो। भदौ 10 गते भोटेपछि नआएको बारीले रक्सुवागढी नाकामा भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यहाँबाट हुने व्यापार पनि ठप्प छ। तातोपानी र रक्सुवागढी बन्द भएपछि चीनसँगको व्यापारका लागि विकल्प बनेको मुस्ताङको कोर्ला नाका पनि पछिल्लो बाढ़ीका कारण सम्पर्कबाट विच्छेद भएको छ। यता व्यवसायका अनुसार दशैंलाई लक्ष्य गरेर ल्याएका सामान मध्ये काठमाडौँसम्म झण्डै 25% मात्र आइपुगेको छ। यसले गर्दा चाडपर्वको मुखमा महँगी बढ़ने चिन्ता आम उपभोक्तामा छ। यसरी सरकारले भने नेपाल चीन सीमा नाका

0: चिनिया पक्षसँगको छलफल पनि नेपाली प्रमुखले सिमानाकामा देखेका अवरोध तत्काल हटाउन आग्रह गरेको छ। सरकारले तातोपानी नाकासहित चीनसँग जोडिएका व्यापारिक नाकालाई नियमित र प्रभावकारी रूपमा सञ्चालनमा प्रयास भइरहेको समेत जनाएको छ।
1: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 9.62 अंकले घटेर 2603.71 बिन्दुमा झरेको छ। आज निजी गुणा र अन्य बाहेक सबै समूहको उपसूचक घटेको, व्यापार समूह 1.87% एउटा लागेको छ। आज निफ्टी सबै कारोबार रकम पनि घटेको छ। हिजो 5,38 करोड़ रूपियाँ कारोबार भएकोमा आज 363 वटा कम्पनीका 1,10,00,000 शेयर 4,65 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: शरद ऋतुमा 18 वटा हिमाल आरोहणका लागि 637 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 68 वटा टोलीको 637 जना आरोहीले अनुमति लिएका हुन्। विभागका अनुसार अधिकारी सूरज घिमिरेले 18 हिमाल आरोहणका लागि 774

0: संघ नेपालका अध्यक्ष विनायक शाहले नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश तत्काल विश्वभर फैलाउन आवश्यक रहेको बताउनु भएको छ। भटेकुर्सी करिडोरमा आएको बाढ़ी पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न सक्नु हुने उहाँले दशैं तिहारको मुख्य पर्यटकीय सिजन अघि नै भारत चीन लगायतका प्रमुख पर्यटकीय बजारमा प्रबन्धन अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको हो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: कृषि मन्त्र नाग सिंह।
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलाशका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 म्यान पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिने निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूसीएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता

0: भूमिसाईले भन्नु असन्तुष्टि जनाएका छन्। उनीहरूले म्यानपावर कम्पनीले नाम फिर्ता लिने निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहल मार्फत मलेसिया सरकारसँग समन्वय गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन्। मलेसिया रोजगारीमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गर्नु भएको थियो, तर मलेसिया सरकारले भने वार्ताबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी दिएको छैन।
1: लुम्बिनीको राईनाश नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी, रोजगार संयोजक शेखर नाथ मोपाई सहित दसजना विरूद्ध अख्तियार द्रूपर अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रधानमन्त्री रोजगार कार्यक्रमको 16,72,000 रूपियाँ हिँडेनिमित्त द्रूपयोग गरेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष 2076-77 प्राप्त सशर्त अनुदान कार्यक्रम सञ्चालन नगरी पिसीका रूपमा लिएर विभिन्न व्यक्तिको खातामा जम्मा गरेको र रकम खर्च नगरेको अख्तियारको दावी छ। यस्तै तत्कालीन रोजगार संयोजक नेपालले कार्यालयबाट बुझेको ल्यापटप, प्रिन्टर र क्यामेरा सहित 1,67,000 रूपियाँ भन्दा बढ़ी मूल्यका सामग्री समेत बर बुझा रथ नगरेको अख्तियारले जनाएको छ।
0: बाँकेमा निर्माणाधीन सेक्टर सिंचाई आयोजनाले नहर निर्माणलाई तीव्रता दिएको छ। आयोजनाले पश्चिम मूल नहरबाट थप क्षेत्रमा पानी पुर्याउन गुरूवा गाउँ शाखा र उपशाखा नहर निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको छ। बाँकेका खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्ने उद्देश्यले जग्गा अधिग्रहण प्रक्रिया अघि बढ़ाएको सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर 1, 2, 5, 8 र 9 तथा बैजनाथ गाउँपालिका वडा नम्बर 5 र 6 अन्तर्गत पर्ने विभिन्न ठाउँका जग्गा अधिग्रहण गरिनेछ। आयोजनाका अनुसार अधिग्रहण हुने जग्गामा घर गोठ पर्खाल तथा रूख बिरूवा भएमा त्यसको समेत निवेदनमा पुर्याउनु पर्नेछ। यस्ता संरचना तथा रूख बिरूवा बढ़ीमा 1 महिनाभित्र हटाएर जग्गा खाली गर्नुपर्ने सूचनामा भनिएको छ।
1: नेपाल राष्ट्रिय शिक्षक संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षक तथा विद्यालय कर्मचारीका लागि व्यवस्था गरेको प्रोत्साहन भत्तामा विभिन्न प्रकृतिका अस्थायी शिक्षक तथा कर्मचारीलाई दिने र अन्त्य विभेद नगर्न सरकारसँग माग गरेको छ। संगठनका अध्यक्ष हंस बहादुर साई र महासचिव प्रकाश खनालले विज्ञप्तिमा सामुदायिक विद्यालयमा स्थायी तथा विभिन्न प्रकृतिका अस्थायी शिक्षक कर्मचारीको एउटै विद्यालय कक्षा कोठा र समान शिक्षक शैक्षिक जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा सेवा सुविधा र प्रोत्साहन भत्तामा विभेद गर्न न्यायोचित मान्ने उल्लेख गरेको छ। संगठनले राहत करार साबिक उच्च माध्यमिक तथा प्राविधिक धार संघीय शिक्षण सिकाई अनुदान बाल विकास विद्यालय कर्मचारी लेखा सहायक विद्यालय नर्स तथा स्थानीय र प्रवेश अनुदान लगायतका शिक्षक कर्मचारीहरूलाई समेत प्रोत्साहन भत्ता उपलब्ध गराउन माग गरेको हो।
0: विपदका कारण प्रभावित बाल बालिकाहरूको संरक्षण र मूल सामाजिक विकासका लागि रसुवाका विभिन्न ठाउँमा 13 बाल मैत्री केन्द्र स्थापना गरिएको छ। नेपाल रेड क्रस सोसाइटीले युनिसेफको सहयोगमा ती केन्द्र स्थापना र सहयोगदान गरेको हो। भनेपछि बाढ़ीबाट उत्पन्न विपदको अवस्थालाई मध्यनजर गर्दै प्रभावित बाल बालिकाहरूलाई सुरक्षित सहज र बाल मैत्री वातावरण उपलब्ध गराउने उद्देश्यले केन्द्र संचालनमा ल्याएका हुन्। अहिलेसम्म स्थापना गरेका केन्द्रबाट 9 केन्द्र पूर्ण रूपमा संचालनमा आइसकेका छन् भने बाँकी 4 संचालनको क्रममा छन्। हाल संचालनमा रहेका केन्द्रमा 462 बाल बालिकाले आश्रय पाएका छन्।
1: नेपाल दर्पणमा अब विदेशी खबर। मलेसियाले झण्डै 1,500 रोहिंग्या शरणार्थीलाई म्यानमार फर्काउन शुरू गरेको छ। मलेसियाले रोहिंग्याहरूलाई स्वैच्छिक रूपमा स्वदेश फिर्ता पठाउन लागेको बताए पनि संयुक्त राष्ट्र अधिकारवादी समूहहरूले म्यानमार अझै पनि उनीहरूका लागि असुरक्षित रहेको चेतावनी दिएका छन्। यो म्यानमारमा 5,000 नागरिकलाई स्वदेश फिर्ता पठाउने योजना अन्तर्गतको पहिलो चरण रहेको समाचार संस्था एएफपीले जनाएको छ। मानवाधिकार तथा आप्रवासी अधिकार सम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन बाध्य भएको हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। म्यानमारमा सन् 2021 चलिरहेको सशस्त्र द्वन्द्वका कारण सुरक्षा अवस्था अझै अस्थिर रहेकाले स्वदेश फर्काइएका व्यक्तिहरू जोखिममा पर्न सक्ने अधिकारवादी संस्थाहरूको भनाइ छ। आज प्रहरी सुरक्षा सहित दर्जनौं बस लुमुटमा रहेको एक रंगशालामा पुगेका थिए। त्यहाँ आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई नजिकैको नौसैनिक केन्द्रमा लगिने र जहाज मार्फत म्यानमार पठाइने बताएको छ। पहिलो समूहमा कति रोहिंग्या छन् भन्ने बारेमा मलेसिया र म्यानमारले अहिलेसम्म स्पष्ट जानकारी दिएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका झण्डै 1,90,000 म्यानमारका शरणार्थी तथा शरण खोजिरहेका व्यक्ति मध्ये झण्डै 2/3 रोहिंग्या छन्।
0: नेपाल दर्पणमा अब केही खेल खबर। यस वर्षको फिफा विश्वकपमा रातारात चर्चामा आएका केप भनेका गोलकिपर भुजिनाले आफ्नो गोपनीयता गुमेको र मौका पाएमा पहिलेकै जस्तो जीवनमा फर्कन चाहेको बताएका छन्। विश्वकप अघि 40 वर्षीय भुजिना खासै परिचित थिएनन्, तर स्पेनसँगको पहिलो खेलमा गोलमाइट बराबर में टूंगे थी। खेल पश्चिम इंस्टाग्राम में घूमने का फलोअर्स को संख्या झंडे 50,000 बढ़े 2,84,00,000 हो थी। साथ ही उन्हें पोर्चुगल को साना क्लब चारिश सिंधु को शीर्ष डिवीजन का क्लब कोलो कोलो में आबद्ध भैया उनके विभिन्न सम्मान प्राप्त कर तर भोजी में आपने नया नया चर्चा ने ठूल मूल्य चुकाने पर्ने अवस्था लिया मैं मेरे शांति और चमक गुमा उनके द अब्जर्वर भैया भोजिना ने आपने लोकप्रियता ने आमा बुबला असर पारे गुनासो कर कारण सीमा तोक्न सीक्न पर्ने अवस्था आयो भनाई
1: जापान चलने को विश्व संस्करण को एशियाली खेलकूद अंतर्गत पुरूष क्रिकेट प्रतियोगिता के सेमी फाइनल समीकरण पूरा भारत श्रीलंका पाकिस्तान और बंगलादेश तीन चारों पुगेका हुन् प्रतियोगिता को चारौंत क्वार्टर फाइनल का खेल वर्षा कारण टस पनि रद्द भएपछि भारत श्रीलंका पाकिस्तान और बंगलादेश आईसीसी को शीर्ष वरीयता के आधार में अंतिम चार पुगेका हुन् प्रतियोगिता को पहिलो क्वार्टर फाइनल पाकिस्तान और हांगकांग दोस्रो क्वार्टर फाइनल भारत अफगानिस्तान तेस्रो क्वार्टर फाइनल नेपाल र श्रीलंका तथा चौथो क्वार्टर फाइनल में बंगलादेश र मलेसिया बीच हुने खेल तालिका थियो तर मिसिन में रहकर करोगी स्पोर्ट्स पार्क में वर्षा बाघक बने प्रतियोगिता को सेमी फाइनल खेल आज बिहार करोगी स्पोर्ट्स पार्क में होने पहले खेल बिहान पौने 6 बजे पाकिस्तान और बंगलादेश तथा दोसों खेल बिहान पौने 11 बजे भारत और श्रीलंका बीच प्रतिस्पर्धा होने प्रतियोगिता को फाइनल और तेसरो स्थान का प्रतिस्पर्धा मिशिनमय खेल स्थल में रहने होने पर्सी वर्षा को संभावना कायम है तर मौसम में सुधार आने पूर्वानुमान नानी खेल मध्य कुल में बराबर को नतीजा आए सुपर ओवर मार्फत निर्णय को टुकड़ा लगने सेमी फाइनल में यदि मौसम कारण खेल वा सुपर ओवर पूरा हुन नसकेर उच्च वरीयता को टोली फाइनल में प्रवेश करने आपने खेल में भारत और पाकिस्तान उच्च वरीयता में रहकर फाइनल खेल वर्षा के कारण रद्द भएन दुबई टोली ने संयुक्त रूप में स्वर्ण पदक पाने खेल तर्फ को अंतिम आईपुर आज का मुख्य मुख्य खबर का शीर्षक।

0: का सबसे सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय होने तसर्थ कसले बाल बालिका दुर्व्यवहार नगरो उन्हीं को अधिकार सुनिश्चित कर आफ्नो तन्त्रबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउँ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँ
0: कहिलेकाहीँ बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउँ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउँ
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूपनेताद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा त जान
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लैन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: शहरमा मात्रै होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
0: यदि तपाईँको दशमत अनुसार पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी कापी भूमिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटो व्यवहार दबाव कर्काप वा सुसचारू महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैङ्गिक समानता आजको आरोपी
0: अस्ट्रेलियन योजना अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।
1: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको ऐसल खर्क र केतिला सडी गाउँपालिका, सोलुकुमुको लिखुपुखे गाउँपालिका, मातृभुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक, बालबालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कानून सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रदान गर्न केन्द्रित रही परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बालबालिकाको शिक्षामा पहुँच, सहभागिता, निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू, समुदाय परिचालन, विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी 5 महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना, बालमैत्री शिक्षा, बाल अधिकार, समावेशी शिक्षा, संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू संचालन गर्ने, बाल बालिकाको विद्यालय भवनमा उपस्थिति, सहभागिता र निरन्तरलाई प्रावधान गर्न अभिभावक, हेरचाहकर्ता, विद्यालय र समुदायलाई परिचालन गर्ने, विद्यालयका कार्यक्रमहरू, बाल क्लबका गतिविधिहरू, सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने, शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू, विशेष गरी छात्राहरू, अपाङ्गता भएका बाल बालिका, सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने, विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने, बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने, बाल क्लब, समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने, अनुपस्थित हुने, विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने, बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक, शिक्षित र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका, अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने, समन्वय तथा सरकारवाला संलग्नता, विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने, स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने, परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका, परिवार, शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक, विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने, अनुगमन, अभिलेखीकरण तथा प्रतिवेदन, उपस्थिति, भर्ना, सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने, फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने, परियोजना क्रियाकलापहरूको प्रतिवेदन, बैठकका निर्णयहरू, सहभागिताको अभिलेख, सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने, परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाबदेहिता र प्रतिक्रिया समेतलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम वा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रावधान गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नुपर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीड़न सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर र क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्रश्न उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिइन्छ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बालमैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। टिपहरू अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। ल्यापटप अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नु गरिन्छ। मात्र दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864-6491-93 इमेल vishnuupadhyay@samarthifoundation.org त्रिकुटीके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861-2128 इमेल निमा शेर्पा @samarthifoundation.org।

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवात एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। देविका राईसँगै सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षक। नेपाली कांग्रेसको मतदान जारी, 200 भन्दा बढ़ीले गरे मतदान। सालमी क्षेत्रमा पहिरो हटाएपछि सिद्धिचरण राजमार्ग 24 घण्टा सञ्चालनमा।
1: सोलुखुम्बु कांग्रेस क्षेत्र खोकोस बापतिमा कर्मा शेर्पाको उम्मेद्वारी। सोलुखुम्बुमा चाडपर्व लक्षित सहुलियत मूल्यमा चामल बिक्री शुरू। फाब्लुङ बालमन्त्री वडा घोषणाको अन्तिम तयारीमा 47 वटै सूचक पूरा।
0: बीपी राजमार्गमा साना गाड़ी एकतर्फी चल्न थाले। कान्ति लोकपथ पनि खुल्यो। हिमलुङ हिम पहिरोमा हराएकाको खोजी कार्य अस्थायी रूपमा स्थगित। कंग्रेस टिकटेल रूपाकोट मझुवागढ़ी नगर सभापतिमा रामचन्द्र राई सर्वसम्मत चयन।
1: कांग्रेसको 15 महाधिवेशन 2 दिन सर्यो। निष्क्रिय अध्यादेशका प्रावधान भूतान सरकारले ल्यायो। केही नेपाल ऐन संशोधनको विधेयक, संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने मन्त्री परिषदको निर्णय।
0: इण्डोनेसियाको पपुवा क्षेत्रमा हिम नदी तीव्र गतिमा बग्दै ट्रम्प सी भेटवार्तापछि अमेरिका र चीनद्वारा 30 अर्ब डलरका वस्तुमा भन्सार कटौती।
1: र एसियाली खेलकुदमा क्रिकेटमा एक बल पनि नखेली सेमी फाइनलमा समीकरण पूरा।
2: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि केकी हो केकी खै। यो एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ।

0: साथै हाम्रो शाखा नाम्ची बजार बाटोपनी सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986852, 98247718, 98443469696 र 98163314. आउँजी औषधालय सोलेदुत कुण्डी नगरपालिका 5 कल्लेरी सुरुखु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: नेपाली कंग्रेस सोलुखुम्बुको 15 क्षेत्रीय महाधिवेशन अन्तर्गत हालसम्म 200 भन्दा बढ़ीले मतदान गरिसकेका छन्। नेतृत्व तथा प्रतिनिधि चयनका लागि मतदान कार्य सार्वजनिक र शान्तिपूर्ण वातावरणमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ। महाधिवेशनलाई लिएर स्थानीय नेता कार्यकर्ता तथा साधारण मतदाताहरूमा उत्साह छाएको देखिन्छ। मतदान प्रक्रियामा सहभागी हुँदै मतदाताहरूले सोलुखुम्बु